छैन। त्यसर्थ जान्नु जरुरी छ, जानेर मान्नु जरुरी छ। परमात्मा एक छ, अनेक छैन। जसलाई श्रीमद् भागवत गीता लेख्नेले नैनन छेदान्ति ससरानी नैनन देहादि पावक नचैनौ कलो उद्यान्त पुनर्सुति मारुत। त्यसैले परमात्माको रूप छैन, रंग छैन, सचरले काटिन्न, आगाले जल्दैन, पानीले भिज्दैन, खण्ड खण्ड हुँदैन। यी खण्ड खण्ड परमात्मा हुँदैन, खण्ड खण्ड भौतिक संरचनाहरू छन्। पहाड़ छ, पर्वत छ, हिमालय छ, तराई छ, साना नदी छन्, ठूला नदी छन्, भूभाग अनुसारको वातावरण अनुसारको बिरूवाका अनेक नाम छन्, अनेक अनुहार र चेहरा छन्। ठिक त्यस्तै प्रकार मानिसको पनि भूभाग अनुसारको वर्ण छ, भूभाग अनुसारको चेहरा छ, त्यस्तै बोली भाषा छ, बोली अलग छ, तर अन्तमा एक मिल्दछ, दुईटा शब्दहरू मिलिरहन्छन् विश्वका मानव प्राणीको। हाँसो र आँसु यो मिलिरहन्छ। हाँसोमा सबै मुस्कुराहट हुन्छ, बाहिर आवाज पनि आउँछ। कुनै घटना पर्दा कसैको रातो, कसैको सेतो, कसैको निलो आँसु हुँदैन। आँसु सबैको पानी जस्तै हुन्छ। ठिक त्यस्तै प्रकार परमात्मा सृष्टिमा एक छ, मानिसको रूपरङ मिल्दैन, तर परमात्मा मिल्दछ, परमात्माको रूपरङ छैन। आदरणीय श्रोता मानवहरू, जो नभइकन केही गर्न सक्दैन, जो नभएर बोल्न सकिँदैन, खान सकिँदैन, उठ्न सकिँदैन, केही काम गर्न सकिँदैन, शक्ति परमात्मा ऊर्जा दिने घटघटवासी अन्तर्यामी त्रिलोकीनाथ जगत पालक एकै परमात्मा परब्रह्म ईश्वर हो। यही ईश्वरलाई जानेर मात्रै यो लोक सुखी परलोक सुखी हुन सक्दछ। यस शरीरका पनि अनेक नाम दिएका छन् विद्वानले। बंगला खुब बनी महाराज जिसमें नारायण बोले, इस बंगला का दस दरवाजा बीच पवन का खम्बा, आओ तो जाओ तो कोई नहीं देखा। बड़ा अचम्ब हामी निन्द्रा को समय में बिस्तर में सुतेका हुन्छौ, शरीर त्यही हुन्छ, तर हामी विचार गर्नुहोस् त कहाँ कहाँ पुगेका हुन्छौं, क्या शरीर पुगे तो पुगेन। हो, शरीरलाई सञ्चालन गर्ने जो आत्मा परमात्माको अंश हो, यही घुमेर चिडिया घुमेसर रुख त्यही हुन्छ, चिडिया अनेक ठाउँमा पुगेर फेरि फर्किन्छ। मौरीको बस्ने स्थान एकै हुन्छ, ऊ अनेक ठाउँमा विहार गरेर आउँछ। यो आत्मा पनि परमात्माको अंश हो। यो आत्मा पंक्षी भनेर सम्झ मनले, यो देह रूप सम्झनु, रूप किर्दा हुँदी पंक्षी मर्दछ भने व्यर्थ छ जनले रुनु। यो शरीरलाई बंगला भनिदियो, जसमा आँखा छन्, नाक, कान, नाभि, गुहाद्वार, मुताद्वार सबै दस छन्। बीच पवनको खम्बा आत्मा हो, त्यो आवत जावत भएको कोही थाहा पाउँदैन। तीन गुणका ईट बने रजतम शतगुण, पाँच तत्वका गारा आकाश, अग्नि, वायु, पृथ्वी, पानी, छत्तीसकी छात सताई ठूला ठूला अंगहरूको नाम उल्लेख गर्यो। बहत्तर बना कंगुरा, बहत्तर कोठा सबैका छन् जसलाई मुटु भन्दछन्। 368 चुनाव लागे तबे बिहा चौफेरा, 368 सेना नग नाखुनदेखि लिएर सम्पूर्ण सेना जोड्नेहरूको, जस्तै साइन्स पढ्ने डाक्टरहरूले यन्त्रद्वारा शरीरका पूर्जाहरूको नामाङ्करण गरेको छ भने आध्यात्मिक कविहरूले यसरी भनेका छन्। त्यसैले यो एक बंगला शरीर हो, यो आत्मा परमात्माको अंश हो, आत्मा बिना शरीर जीवित रहन सक्दैन। यही कुरालाई बुझ्नको लागि मात्रै समयको सद्गुरूसँग कुनै गृहस्थी त्यागेर भेषधारी हुनु पर्दैन। जग्मी रहो गृहस्थी बनकै कोही भेष बनाना नहीं, साधु बनकै भीख मग्ना इष्टाचार व्यापार नहीं, कर्म करो सेवाधारो, भूपर बन्ना भार नहीं, पर्व इच्छाको समकुर मानो मन आफ्ना भटकाओ न, कय अवतार गृहस्थी अति उत्तम छोडो बनमे जाओ न, कहीं जानु पर्दैन, केवल साधुको सत्सङ्गमा सादा जीवन जीवने, ब्रह्मज्ञानीको
संगतमा सद्गुरुको दर्शन गरेपछि मात्रै अनि परमात्मा आत्मा र परमात्माको पहिचान हुन सक्दछ। आदरणीय श्रोता महानुभावहरू, म अधिक समयको सहारा नलिकन दुई लाइन भजन राख्ने इच्छा गर्दै आजका प्राविधिक मित्र आकाश चौधरीजीलाई धन्यवाद दिँदै आफ्नो शब्दलाई पूर्ण विराम दिएँ।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
3: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
5: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
4: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
6: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवासमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आवासमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
7: थप जानकारीका लागि राजाराम चौधरी 98480-89-176, ललिता उपाध्याय 97-65-56-44, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98-51-20-34-90 सम्पर्क गर्नुहोला।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 10 गते बुधबार, जुन 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
1: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
0: बाँकेमा लामो खडेरी सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
1: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
0: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र क्रोएसिया खेल्दै, पौने 8 बजे कोलम्बिया अनि डीआर कंगो खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
1: पश्चिममा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8मा बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
3: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि, अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ. सात असार 2079 घोषणा गरिएको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो. रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो. प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए. रासोपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो. सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो. प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ. 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ. मतदान सकिएको दुई घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्. यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ. चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो. सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ रासोपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ. तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ. सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो. राष्ट्रपा संविधानमा उपलब्धि संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाई छ.
1: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्. उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई पाँच दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ. पाँच दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्. कोठा भाडा तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्. यसअघि सरकारले प्रति परिवार एकमुष्ट 25,000 र तीन महिनासम्म मासिक 15-17,000 रूपियाँ दिने निर्णय गरेको थियो. सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ. काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरी राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ. होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो.
4: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ.
1: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ. असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो. बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष भद्र बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
5: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौं।
1: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
8: वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्रपृष्ठमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। 2 वर्ष अघि सञ्चालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई सञ्चालन गर्ने भएको छ। हाल मुलुकमा सञ्चालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई सञ्चालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका चार ट्र्याक मध्ये दुईवटा ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधिक नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधिक नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बसल डंगियाले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरूकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो, उहाँले आकाशी पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नुभएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। वर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद साई हत्या प्रकरण कांग्रेस नेता सहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद साई हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 मा बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटकै प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटकै प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 मा त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 मा भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए को भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोकसेवा आयोगको परामर्शमा छटकी प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। राहदानी
10: लगानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेकोमा 3,000 देखि 3,500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परेको पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसूनी वायु शीर्षकमा नीतु घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसून भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाईबारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदम श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्टेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजिक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता उर्गिस स्ट्रेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकार्य र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
10: साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला 5 विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो 3रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाए समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको 2 गोल मद्दतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जीतपछि पोर्चुगल 2 खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगु खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्। यसैबीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
1: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
11: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
6: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
11: भर्ना हुने विषयहरू
6: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
11: नेत्र विज्ञान ओए।
6: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
11: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
5: मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ।
12: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने।
5: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको 1 महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ 1 महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
12: कतिको सम्भावना छ त्यो 1 महिनाभित्र ल्याउनको
5: लागि? अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जुटेको बुझेको छु र सम्भवतः 1 महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
12: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
5: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
12: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
5: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
10: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
10: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
1: बाँकेमा लामो खडेरीले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी, सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
10: हर्मुज जलमार्गमा अब थप नौ सैनिक, नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
1: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
10: साझा खबर कन्तीमा कार्टुन, कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ रासोपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलि पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा दुईजना व्यक्ति छन्, फाइल बोकेका छन् र सोटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एकापसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्यज्यू।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। वित्तीय साक्षरता कक्षापछि महिला उद्यमी बन्दै कमाएर घर चलाउनुका साथै विदेशको कमाई बचत गर्दै। कैलालीमा वर्षा नहुँदा रोपेको धान सुक्न थाल्यो। मोटरबाट पनि पानी निकाल्न समस्या। अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। रेबिज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्ट स्थिति र राष्ट्रपा सभापतिमा लामी छानेको एकल उम्मेद्वारी। खोज खबर अब विस्तारमा। स्वदेशमा नै रोजगारी गरौं, विदेशमा रोजगारीमा जाने नै भए, सही सूचना र सिप सिकेर मात्रै जाउँ भन्ने नाराका साथ टीकापुरमा मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता सम्बन्धी सरकारवालासँग अन्तर्क्रिया गरिएको छ। टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडको अध्यक्षतामा भएको कार्यक्रममा वित्तीय साक्षरता कक्षा लिएपछि आफूहरूको जीवन फेरिएको र आय आर्जनका कार्यमा लागेका महिलाहरू बताउँछन्। थप खबर रत्नापुर नगरबाट।
1: वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका महिलाहरूलाई विदेशको कमाई कसरी बचत गर्ने र स्वदेशमै आय आर्जन गरी आमदानीका स्रोतहरू कसरी बढ़ाउने भन्ने विषयमा सिकाइन्छ। उनीहरू फजुल खर्च घटाउने, खर्च र आमदानीको हिसाब किताब राख्ने, अनावश्यक क्षेत्रमा हुने खर्चहरू घटाउने बारेमा सचेत भएका बताउँछन्। यस वर्ष टीकापुरका 2 ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तिकी विपना गुरूङको जीवन फेरिएको छ। विपनाले दैनिक जीवनमा आइपर्ने व्यावहारिक कुराहरू रकमको महत्व बारेमा बुझेको बताउँदै सिप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकेको बताउनुभयो। विपनाका श्रीमान शुरूमा विदेश जाँदा तालिम बिना जानुभएको थियो। उहाँले विदेशमा धेरै कठिन काम गर्नु पर्यो। पछिल्लो पटक विपनाले सिप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि स्वदेश फर्किएका विपनाका श्रीमान अहिले तालिम लिएर जानुभयो र राम्रो कमाई भइरहेको छ। वित्तीय साक्षरता कक्षापछि विपनाले पनि टीकापुर नगरपालिकाले दिएको बेदबासका फर्निचर निर्माण सम्बन्धी 45 दिने तालिम लिनुभयो। तालिमपछि सत्तीमै उहाँले रोजगारी पनि पाउनु भएको छ। अहिले विपनाको कमाईले घर खर्च चलेको र दैनिक जीवन चलाउन सहज भएको छ भने श्रीमानको कमाई बचत भएको उहाँ बताउनुहुन्छ।
2: तालिम पाएर मैले अहिले काम पनि गरिराखेको छु। पहिला मेरो धेरै खर्च हुन्थ्यो, 50,000 महिनामा एकदम खर्च हुन्थ्यो, अहिले त्यो हुन लाग्दैन। किनकि यो तालिम पाएर हामीले मेरो हामीलाई सिकाउनु भयो है, यस्तो दुःख गर्नुभयो हाम्रो निम्ति, आफ्नो जीवनमा पनि सदुपयोग पनि गर्यौँ। अहिले म त्यहाँ बेदबासमा 45 दिनको तालिम गरेँ। त्यो तालिम लिएर पनि कति मानिसहरू घर बसेँ भनेपछि मैले त्यहाँ काम पनि गरिरहेको छु। मेरो घर खर्च पनि चल्छ र मेरो श्रीमानको पठाएको पैसा पनि मेरो बचतहरू भइरहेको छ।
1: विपना जस्तै टीकापुर नगरपालिका वडा नम्बर 2 कोठारपुर्खी सीता चौधरीको पनि वित्तीय साक्षरता कक्षापछि जीवन फेरिएको छ। श्रीमान विदेशमा हुँदा श्रीमानको कमाई पर्खेर बस्ने सीतालाई तालिमपछि खर्च र आमदानीको लेखाजोखा सिप सिकेर रोजगारी बन्नुपर्छ भन्ने ज्ञान भएपछि उहाँले पनि मेटपा कार्यक्रम अन्तर्गत तालिम लिनुभयो। शुरूमा सिलाई कटाई तालिम लिएर अरूको पसलमा काम गर्नुभएकी सीता अहिले आफैले टेलर खोल्नु भएको छ। पसलमा राम्रो आमदानी भइरहेको र दैनिक 5 जनाले नियमित रूपमा सिलाई कटाई सिकिरहेको उहाँ सुनाउनुहुन्छ।
3: मेटपासँग जोडेपछि मेरोले मलाई तालिमको लागि फोन गरेर हुन्छ या कसरी सम्पर्क गरेर हुन्छ, उहाँहरूले सम्पर्कमा ल्याएर मलाई सिप सिकाउनु भयो। तालिम सँगसँगै म पनि अहिले सिलाई कटाई सिकेर तालिम लिएर मैले आफ्नै टेलर खोलेछु टीकापुरमा। 2-3 महिना भइरहेको छ। म अहिले 5 जनाले पनि सिकाउँछु। बिस्तारै बिस्तारै मसँग सिक्ने मान्छे पनि आइरहेछन्। विद्यार्थीको क्रम पनि बढ़िरहेछ अनि मेरो त्यस्तो खासै त्यो पनि छैन। 3 महिनामा पनि म राम्रै व्यापार गर्छु जस्तो लाग्छ मलाई।
1: वित्तीय साक्षरता कक्षामा सहभागी धेरै महिलाको जीवन फेरिएको छ। टीकापुरको अस्नेरीकी अर्की सीता चौधरी पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नास्ता पकाउने तालिम लिनुभएको छ। अब उहाँ नजिकै रहेको विद्यालयमा भान्से पदमा रोजगारी गर्ने सल्लाह भइरहेको बताउनुहुन्छ। सीताले खाना पकाउँदा बिजुलीको बचत कसरी गर्ने, आगोको बचत कसरी गर्ने, आफू सुरक्षित कसरी हुने र बाल बालिकालाई गलत बाटोमा लाग्नबाट कसरी जोगाउने भन्ने बारेमा पनि सिक्नु भएको छ। सीताका श्रीमान 5 वर्ष मलेसिया बसेर घर फर्कनु भएको छ। अहिले काठमाडौँमा सिप सिक्दै हुनुहुन्छ र सिप सिकेर फेरि जाने तयारीमा रहेको उहाँ

0: भएको भनाइ छ।
1: मेटपाको तालिम लिएर गाउँमा धेरै राम्रो भएको छ। अहिले हामीले कति खाना पकाउनु पर्छ, कति आवश्यकता अनुसार बत्ती पंखा धेरै केयर गर्नु पर्छ भनेर सबै सिकाउनु भयो हामीलाई। कतिजना छौँ, कति खाना पकाउनु पर्छ, धेरै खजुर खर्च गर्नुहुन्न, केटाकेटीलाई पनि घरको नास्ता दिनुपर्छ। मेरो श्रीमान पनि मलेसिया हुनुहुन्थ्यो, अनि आउनुभयो, 5 वर्ष काम त गर्नुभयो, तर अब नजानु भने हामीले तालिम गरिसके जानु भयो, अनि काठमाडौँ गएर अहिले तालिम गरेर अहिले लगाउनु भएको छ।
0: टिकापुर एक नयाँ टिकापुरकी उर्मिला खड्काले विदेश जाँदा पासपोर्ट मात्रै चाहिन्छ भन्ने बुझ्नु भएको थियो। वित्तीय कक्षामा सहभागी भएपछि विदेश जाँदा अन्य कागजात पनि चाहिन्छ, कागजातको फोटोकपी परिवारका सदस्यले पनि राख्नुपर्छ भन्ने कुरा सिकेको र घरका परिवारका सदस्यले पनि आय आर्जनका कार्यमा लाग्नुपर्छ भन्ने बुझाइको विकास भएको बताउनुहुन्छ। विगतमा आफ्नो बारीमा फलेको तरकारी छिमेकीलाई बाँड्ने, बचेको गाई वस्तुलाई खुवाउने उर्मिलाले आज भोलि बिक्री गर्न थाल्नु भएको छ। उहाँले पनि सिलाई कटाई तालिम सिक्नु भएको छ, घरायसी खर्च समेत घटाएको बताउनुहुन्छ।
1: पहिला विदेश जाँदाखेरि कागजहरू के चाहिन्छन् त्यो पनि थाहा थिएन, पासपोर्ट मात्र भए हुन्छ भनेर थाहा थियो, तर यो तालिम लिँदाखेरि धेरै कुरा भन्नाले अब पासपोर्ट चाहिन्छ, अब अनि बचतका कुराहरू सिक्यो, परिवारलाई कसरी मिलाउने, के गर्ने, अब तालिम गर्दाखेरि बोल्ने अलिकता शैली पनि बढेछ, विदेशबाट आएको पैसा बचत हामीहरूले अरू धेरै गरौँ।
0: समी परियोजनाका रिटर्नी स्वयंसेवक धनबहादुर बुढा मगर विक्रम सम्बत 2070 सालबाट निरन्तर वैदेशिक रोजगारी सुरक्षित र उनीहरूका परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेका बताउँदै 13 वर्ष अघिको वैदेशिक रोजगारीको सुरक्षा र अहिलेको वैदेशिक रोजगारीमा जानेहरूको अवस्था फेरिएको बताउनुहुन्छ। उहाँ आफूहरू जस्ता स्वयंसेवकका बारेमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ।
2: सामी कार्यक्रममा म 2070 साल वैशाख 25 गतेबाट निरन्तर काम गरिरहेको छु। टिकापुरमा पहिला आजभन्दा 13 वर्ष अगाडि वैदेशिक रोजगारबाट मेडिकल फेल भएर आएको मान्छेलाई हामीले मेडिकल फेल भएको मान्छेले क्षतिपूर्ति पाउँछ भन्दा मलाई त्यो कस्तो नजान्ने वृद्ध मान्छे हो, मेडिकल म फेल भएर आउने मेन पावरले तिर्छ भन्ने कुरा गर्नुहुन्थ्यो। र आज अहिलेको अवस्थामा हेर्ने भने टिकापुरमा करोडौं रुपियाँहरू आर्थिक सहायताहरू प्राप्त भइरहेको छ। टिकापुर नगरपालिकाले पनि वैदेशिक रोजगारलाई भनेर स्पेसली कार्यक्रम गरिरहेछ। टिकापुरको अवस्था हेर्ने भने अहिले पनि धेरै ठाउँमा सूचना पुगिरहेको छैन, सूचना पाएका मान्छेले पनि न्यूनतम आवश्यकता के हो वैदेशिक रोजगारमा जाँदाखेरि गर्नुपर्ने कुरा नगरेको नभएको देखिरहेछ। पटक पटक फलोअप गर्न पर्ने, पटक पटक द्वार भेटेर सूचनाहरू दिन पर्ने।
0: टिकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लोहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाएको बताउनुभयो। उहाँले तालिम सिकिसकेकाहरू उद्यमी बन्ने, व्यवसाय गर्ने कार्य शुरू गर्नुपर्ने बताउनुभयो।
3: सामी कार्यक्रमले हाम्रा वैदेशिक रोजगारमा रहेका दाजुभाइहरूका परिवारजनहरूलाई वित्तीय साक्षरता लगायत मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ, जसले गर्दा हामीले यहाँहरूको अनुभव पनि सुन्यौं। ती अनुभवले पक्कै पनि यहाँ सुनाउनका निम्ति मात्रै नभएर यहाँहरूको व्यावहारिक जीवनमा पनि यो विषय लागू गर्नु भएको छ होला भन्ने हामीले विश्वास गरेका छौँ। टिकापुर नगरपालिकाले करिब 89,000 जनसंख्या छ हाम्रो, हामी 89,000 जनसंख्यालाई यही रोजगारीका अवसरहरू सिर्जना गर्नु भन्ने हाम्रो चाहना हुन्छ। तपाईँहरूलाई वित्तीय साक्षरता क्लास पनि दिउँ, तपाईँको व्यावसायिक योजना अनुसार रुचि अनुसारको तालिम पनि दिउँ, तपाईँले स्रोत चाहिन्छ भने हामी बैंकसँग वित्तीय सहकारी संस्थाहरूसँग पनि समन्वय गर्दैछौँ।
0: वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद निपानीले हाम्रो समाजका पुरूषहरू अधिकांश विदेशमा, नेपालमै रहेकाहरू रोजगारीमा, केही कृषि कर्ममा लागेका र केही गलत बाटो लागू औषध दुर्व्यसनमा फँसेकाले चिन्ता बढ़ेको बताउनुभयो। उहाँले विदेशको कमाई व्यवस्थापनमा महिलाहरूको ठूलो जिम्मेवारी हुने बताउँदै वित्तीय कारोबार गर्दा सचेत र जिम्मेवार हुनुका साथै फजुल खर्च घटाउन सुझाव दिनुभयो।
4: हामी रोजगार बन्छौ, व्यवसायी बन्छौ, आफ्नो कमाईमा आफै रमाउँछौ भन्ने खालको उहाँहरूमा त्यो चेतनाको कमी भयो। तर अब हामी के चाहन्छौँ, दिनानुदिन जसरी परिस्थिति बदलिँदो छ, मान्छेका इच्छा आकांक्षादेखि लगायत हजुरको खर्चका व्यवहारहरू एका बढ्दैछन् र त्यसलाई व्यवस्थित गर्नका लागि विशेष गरेर पुरुष दाजुभाइहरू त कुनै न कुनै बाहनामा बाहिरै हुनुहुन्छ, यहाँ हुने भएका पनि कोही व्यवसायमा हुनुहुन्छ होला, अब कोही चाहिँ अलि बढी चाहिँ अलि फेरि नयाँ जेनेरेसन लागू औषध दुर्व्यसनीमा ऱ्याप सेन्टरहरू खोलेको छ, त्यतैतिर भर्ती गर्नतिर बढी हाम्रो समाज अहिलेको परिस्थिति छ। त्यसकारण जो केही गरौं भन्ने भावना भएको मानिसहरूले पक्कै पनि केही गर्छ, त्यसमा प्रमुख दायित्व अहिले महिला दिदी बहिनीहरूलाई, गृहिणीहरूलाई यो थपिएको छ।
0: टिकापुर नगरपालिकाका रोजगार शाखा प्रमुख दिनेश राज शर्माले अहिले पालिकाले एकीकृत रूपमा सिपमूलक तालिम दिन प्रयास गरिरहेको बताउँदै संघ सरकारको कार्यविधि समेत आइसकेकाले सहकार्य गरी एकीकृत रूपमा उद्यमी बन्न चाहने, सिप सिक्न चाहनेहरूका लागि तालिम रोजगारीका अवसरहरू सिर्जना गरिने बताउनुभयो।
5: एकजुट रूपमा खर्साङ लगायतका विभिन्न कार्यक्रमहरू जुन पालिका स्तरमा चाहिँ आयोजना भएका छन् आउँदा दिनहरूमा संयुक्त रूपमा चाहिँ हामीहरू त्यो अनुसारले बसेर त्यो अनुसारले चाहिँ हामीहरू काम गर्ने पर्दैछ मैले पनि जनाउँदैछु। रोजगार सेक्टरको उसमा चाहिँ धेरै वर्ष काम गर्दै गर्दाखेरि अब हामीले त्यसलाई प्लेसमेन्टको अपर्च्युनिटी पनि हामीहरूले चाहिँ दिनुपर्छ हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ भन्ने छ। ट्रेनिङको रूपमा चाहिँ हामीले आबद्ध गराउँ गराइसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ एउटा जब प्लेसमेन्टमा चाहिँ जोड्नुपर्छ भन्ने छ र अबका दिनमा चाहिँ हामीले आजीविका समिति मार्फत चाहिँ हामी निर्णय नै गराएर चाहिँ अगाडि बढाइसकेका छौँ यो कुराहरू।
0: कार्यक्रममा संघ संस्था उपशाखा प्रमुख अमृता रावल जनता कृषि सहकारी संस्थाका व्यवस्थापक चेतराज कुंवर मेडपा कार्यक्रमका सहजकर्ता मीना आचार्य लगायतले सुझाव दिनुभएको थियो। कार्यक्रम सञ्चालन सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरले सञ्चालन गर्नुभएको थियो।
6: खोज खबरमा एकछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
8: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
9: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
8: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
9: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
8: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
9: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
8: नरम मुलायम सुतीको कपडा लगाउने।
9: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
8: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
10: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी। म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो
12: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
11: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
12: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
13: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकलला रोड, टिकापुर, कैलाली।
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गौरीगंगा नगरपालिका वार्ड नम्बर 11 वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिको समीक्षा तथा कार्ययोजना सम्बन्धी छलफल भएको छ। बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा विकासका लागि युवा ऐक्यबद्धता यार्ड धनगढ़ीको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा वार्ड नम्बर 11 वडाध्यक्ष साहेब लाल चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशी, कार्यपालिका सदस्य, वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी, प्रहरी, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा बालबालिका को सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष साहेबलाल चौधरीले आगामी दिनमा वडा स्तरमा बालबालिकाको बाल प्रोफाइल तयार गर्नुपर्ने, ओडाभित्र रहेका सार्वजनिक भवनहरूलाई अपाङ्ग मैत्री बनाउनुपर्ने तथा बालमैत्री ओडा घोषणा अभियानलाई सफल बनाउन सबै सरकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले बालमैत्री स्थानीय शासनका प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, विद्यालय, अभिभावक, समुदाय तथा बालबालिकाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण यार्ड धनगढ़ीका बालमैत्री स्थानीय शासनका सहजकर्ता दीपक चाम्राकारले गर्नुभएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनुभयो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको बताउनुभयो। हामीसँग धेरै मात्रामा खोप छैन, बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ। उहाँले भन्नुभयो चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो। गत माघ चैत र जेठमा 3 पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू गरिएको छ। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनुपर्छ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 2-3 दिनभित्र 4,500 खोप भाइल उपलब्ध गराउने बताउनुभयो। केही समय अघि मात्रै आकस्मिक उपचारका लागि डब्ल्यूएचओले 5,000 भाइल खोप उपलब्ध गराएको थियो। शुक्रबार टर्फिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। कैलालीका किसानको खेतमा रोपेको धान सुक्न थालेको छ। असारमा पानी नपरेपछि रोपाई भएको खेतमा रोपो सुक्न थालेको हो। वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिँचाई गरेर धमाधम रोपाई गरिरहेका छन्। तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौधौ भएको छ। पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ। रोपाई भएको खेतको जमिन सुकेर सेताम्य भएको बजानी नगरपालिका 5 लालबुजीका कृषक खोजराम चौधरीले बताउनुभयो। ग्रामीण क्षेत्रमा किसानले जेठ अन्तिमतिरैबाट रोपाई शुरू गरेका थिए, तर असार पहिलो सातासम्म वर्षा नभएपछि उनीहरूले रोपेको रोपो जोगाउन दोहोरो खर्च गर्नु परिरहेको छ। डिजल खर्चेर रोपाई गरेकोमा रोपोमा पानी हाल्न पुनः खर्च गर्नु परेकाले लागत बढ़िरहेको उनीहरूको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामी छानेले अब नयाँ कार्य समितिको केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिनुभएको छ। सभापति पदमा उहाँको एकल उम्मेद्वारी परेको छ। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उहाँको उम्मेद्वारी परेको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उहाँको एकल उम्मेद्वारी परेको बताउनुभयो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एकावसमा टाँसिएको वा बढ़ी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
15: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765-56-10-44, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851234390 सम्पर्क गर्नुहोला।

0: कापी रहेठ कबू पेन्सिल रहेठ कबू झलै फटाका आजिठ काकना हो काकना हो बाबा फिर ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराइटी रहत
0: का हुई कबू लड़का कपी हेरा कैठ कबू पेन्सिल हेरा कैठ कबू झोलै फटा कैठ बढ़िया ठाउँ से झोला लाना नहीं चिक्ठो
1: अरे कहाँ से नानम
0: तो कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेन्सिल रही थी ना झोला फाटल हुई थी कहीं आनल झोला जस कटरस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जेबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुर
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
5: भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालयहरूमा विदा दिएको छ अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार 10 गतेदेखि 12 गतेसम्म 3 दिन विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महासंघका वरिष्ठ शिक्षा अधिकारी लोकेन्द्र बहादुर साईले बताउनुभयो अत्यधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले यसअघि पनि गत जेठ 26 देखि 29 गतेसम्म 4 दिन विद्यालयमा विदा दिएको थियो गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय जतमा कठिनाई भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरकारवालाहरूको सुझाव समेतलाई आधारमा 3 दिन विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो खोज खबरमा अब पालो जनावाजको एकल महिलाका समस्या थुप्रै छन् श्रीमान बितेपछि आर्थिक सामाजिक पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावाजमा हामीले तपाईँका समस्या के छन् कसरी जीवन सहज बनाउनुभयो भनी सोधेका छौं
12: मेरो नाम इन्द्रसरा विश्वकर्मा जानकी पा चमौरी एकल महिलाहरूको त दलित उसैमा एकल महिला होइन आर्थिकको कुरा गर्यो भने सबभन्दा अब घरको सानो ठुलो काम त गरेकै छ होइन त्यति समस्या हुँदैन तर पनि जति अब मलाई नहोला अभाव हामी जस्ता धेरै महिलाहरू छन् अगाडि बढ्न सकेका छैनन् आर्थिकको कमी छ समाजमा भेदभावहरू छ खिचोमिचो छ भनाइ छ होइन यिनी सहनु परेको छ अनि यसै कारण म नेपाल सरकारलाई के भन्न चाहन्छु भने यो एकल महिलाहरूलाई कुनै शिक्षामूलक कार्यक्रम गरिदिएको भइदिए सबै महिलाहरू सक्ने भर आफ्नो काम आफ्नो आफ्नो जे जे काम आउँछ जस्तो नै होस् गर्न सक्ने योग्यको काम दिदीको भयो आर्थिकमा पनि सहयोग हुने थियो उनीहरूलाई अगाडि बढ्ने मौका पनि हुने थियो र आफ्नो इच्छा आफ्नो चाहनालाई अगाडि जसरी थिचोमिचोबाट उस्कने मौका पनि हुने थियो भन्न चाहन्छु।
13: सीता चौधरी फर्वा बिटल 6-7 वर्ष भयो घर पटवाया काम करे जे बोटो कह सेक भी नहीं करबो काम करे ना छगरी वगरी चराई थो थरो ना हमने इनके समस्या तो रहत ना।
14: मेरो नाम पशुपति भूल हो और पथरिया 5 नंबर वडा जानकी गांव पालिका मेरो श्रीमान बीती जानु भयो 2 साल भयो छोरा छैन एउटा छोरी छ कोइले घरमा छ बेगरी छ घरै छ कोही छैन छोरा छैन त श्रीमान हुनुहुन्थ्यो बीती जानु भयो कमाउने मान्छे अनि तकलिफ पनि छ आफूलाई अब के गर बिरामी पाठे घरको समस्या उपचार गर्नु कति खोजे फेरि बिपी सुगर घट्दैन त्यसैले रहेको छ अब जताततता गरेर कसैबाट अब अलिअलि कर्ज पाउँछौ कि गरौँला भन्दा भन्दै त्यस्तो समस्या छ गाह्रै छ सुगर र यो कन्ट्रोलमा भइसकेपछि बिपी प्रेसर त्यो भइसकेपछि तब मात्र हुन्छ भन्छन् त डाक्टर पनि।
15: कमला कुमारी डाङ्गौरा गाउँ जानकी गापा 5 नवलपुरमा बस्छु मेरो श्रीमान बिटेको अहिले 13 वर्ष भएको मेरो छोरो 1.5 वर्षको थियो त्यति बेला श्रीमान बिटेको अहिले यति समस्या छ एकल महिलालाई त धेरै समस्या हुन्छ पुरै जिम्मेवारी एक्लै निभाउनु पर्छ सासू पनि छैन अब ससुर पनि बुढो भइसके छन् छोरो पनि अब 14 वर्ष पुगेर 15 लागेछ पढाइ लेखाइमा सबभन्दा मुस्किल हुन्छ समस्या हुन्छ अब जसको आमा बाउ हुन्छन् अनि सबै यता उता आउने सोच हुन्छ कमाउने हुन्छन् त अब राम्रो स्कुलमा पढ्नु पर्छन् नि बच्चाहरू आफ्नो बच्चा पनि त्यस्तै स्कुलमा पढ्न खोज्छ अनि आफूलाई त पैसा हुँदैन कमाउने कोही हुन्न अनि कति समस्या लाग्छ अनि घर पनि राम्रो छैन अस्ति हुरी आएर पुरै उराइदिएछु केही पनि छैन त्यति इन्सिन फेरि बनाएर बनाए अब आफ्नो घरमा पनि खेतीपाती छैन आफ्नो महिलाले महिलालाई हिंसा गर्छन् कि नराम्रो सोध्छन् त्यही भएर समाजमा बाँच्न एकदम मुस्किल छ गाह्रो छ एकल महिलालाई म सरकारले भन्छु अनि जसले पनि जो संघ संस्था होस् सबभन्दा हाम्रो बच्चाको लागि के अब पढाइ लेखाइमा हामी सक्दैनौ नि त्यही भएर पढाइमा केही खर्च केही राहत दिइएपछि हाम्रो बच्चा पनि भोलिको दिन राम्रो हुन सक्छन् कि भनेर।
11: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। वित्तीय साक्षरता कक्षापछि महिला उद्यमी बन्दै कमाएर घर चलाउनुका साथै विदेशको कमाई बचत गर्दै कैलालीमा वर्षा नहुँदा रोपेको धान सुक्न थाल्यो मोटरबाट पनि पानी निकाल्न समस्या अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द रेबिस खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण र स्वास्थ्यपा सभापति लामी छानेको एकल उम्मेद्वारी। नौ बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
16: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक सक्कु जाने सहयोग गरी
17: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
18: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ?
19: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
18: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई?
20: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
18: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
19: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
18: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
16: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ।
0: कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
21: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाङका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
23: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार, तदनुसार जुन 24 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ, परिवेश उल्लासमय रहनेछ। वृष राशि हुनेको काम बन्नाले उत्साह जाग्नेछ, प्रतिस्पर्धामा विजयी भइनेछ, शत्रुहरू किनारा लाग्नेछन्। मिथुन राशि उनीहरूको प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ, लगनशीलताले परिस्थितिलाई बदल्नेछ, पछि लाभ हुने काम प्रारम्भ हुनेछ। कर्कट राशि उनीहरूको हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ, अरूलाई दिने नभई भित्र्याउने समय छ, दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। सिंह राशि उनीहरूको आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ, सहयोगीहरूले काममा उत्साह जगाउनेछन्, रोकेको काम बन्नेछ। कन्या राशि उनीहरूको मेहनतले मान सम्मान दिलाउनेछ, अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ, बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। तुला राशि उनीहरूको मेहनतीहरूको कामना पूर्ण हुनेछ, लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। वृश्चिक राशि उनीहरूको अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला, आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ, सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। धनुराशि उनीहरूको आय आर्जनका स्रोत बढ्नेछन्, दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ, अवसर र व्यवधानका बीच कर्मयोग अघि बढ्नेछ। मकर राशि उनीहरूको विशेष काममा जग बसाउने अवसर छ, मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ, पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। कुम्भ राशि उनीहरूको गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ, व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ, रोकेका काम दोहोर्याएर प्रयत्न गर्नुहोला। अन्त्यमा मीन राशि उनीहरूको परिबन्धले समस्या निम्ताउन सक्छ, गोपनीयता बाहिरिनाले समस्या पर्नेछ, स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलमा जुनसुकै कुरा बने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5162255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश काम।

स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 हाम्रो शिक्षा, 9 बजे थारू भाषामा समाचार, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रम छोटमिट, 5 बजे थारू भाषामा समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 8:05 कार्यक्रम मधुबन, 8:45 बीबीसी नेपाली सेवा, 9:55 खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर एक भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरी भएर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: त्यही
1: अद्दु पढ्यो
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैङ्कलाई नै जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैङ्क पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि ती पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको ओर तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला
5: थप जानकारीका लागि राजाराम चौधरी 9848089176 ललिता उपाध्याय 9765106044 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।

0: बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बडघर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046770417।
0: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
0: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
0: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825377272।

0: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर एक भोपु कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: किगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सीईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा।

0: के भयो त म छोरीलाई भुकेर आएको छौ त
1: हेर्नुहोस् न काका छोरी फुल टिप्न बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
0: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
2: बाबा
1: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्ट बाहिर आऊ त
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयंसेवीका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आवसमा टाँसिएको वा बढ़ी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टिकापुर अस्पताल, समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
2: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र, सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
1: तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
2: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
1: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
2: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क फोन नम्बर 9860071024 र 9860476717

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो,
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-77-72।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपुकमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागी भर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
2: सिद्धार्थ बैंक बठियाई, जनहितमै जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।
10: जानकी गाउँपालिका 9 वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास, निर्माण, सेवा प्रवाह, योजना तथा कार्यक्रमहरूको प्रगति, उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 वडा कार्यालय।
11: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
12: यो ओसीएमसी भनेको के आयो फेरि?
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
12: ओसीएमसीले के सहयोग गर्छ त?
13: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
14: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: बनैना उनैना पट्टा निपैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाक आन्छे कि कत्रा सुगर बनाक अनलबाटी
1: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में गल गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9870106772
6: स्वास्थ्यका लागि पानी
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
8: माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
7: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
9: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम, मुलायम, सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046477।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
4: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
3: सकिनै लाग्यो आमा लिपपोत गरेर।
4: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
3: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
4: हो,
3: पुरिदिनु पर्यो।
5: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
4: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
5: यहाँ दाहिने हातमा टोक्यो आमा।
4: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
6: के भयो काकी?
4: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने।
6: नातिनु काकी, अनि मुस्कान नातिकन शान्त भएर बस है। बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
4: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
6: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
4: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
6: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
4: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
6: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
4: बुझे बाबु।
6: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
4: हुन्छ हुन्छ बाबु।
6: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो, त्यही लाउनु पर्यो मुस्कानलाई।
4: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
6: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
4: ए हस् हस् बाबु।
7: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
8: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत छन्।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने के ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैदै बा तुमले लोटरी भर्राइ थिया
2: भएन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा म्यासेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आया लगै आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
4: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
5: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359
7: कार्यक्रम छोट मिट साता के बुधबार दिन के 1 बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत
8: जब देखनो तो हिन है
7: यदि मन परत हुई कल से अपन मनन सुनेना चाहती कल से हमन फोन करी और कही महीन

घर गहना बना जाए ओ अर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684 41208 ओ 98486 39261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीमा वर्षा नहुँदा रोपेको धान सुक्न थाल्यो, मोटरबाट पानी निकाल्न समस्या। लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना। अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। रेबिज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टी र रासोपा सभापतिमा रवि लामिछानेको एकल उम्मेद्वारी। अब मध्याह्न खबर विस्तारमा। गौरीगंगा नगरपालिका वडा नम्बर 11 वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिको समीक्षा तथा कार्ययोजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा विकासका लागि युवा एकबद्धता यार्ड धनगढ़ीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर 11 वडा अध्यक्ष साहिबलाल चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशी, कार्यपालिका सदस्य वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी, प्रहरी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कर्मी तथा बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष साहिबलाल चौधरीले आगामी दिनमा वडा स्तरमा बालबालिकाको चाइल्ड प्रोफाइल तयार गर्नुपर्ने, वडाभित्र रहेका सार्वजनिक भवनहरूलाई अपाङ्ग मैत्री बनाउनु पर्ने तथा बालमैत्री वडा घोषणा अभियानलाई सफल बनाउन सबै सरकारवालाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, विद्यालय, अभिभावक समुदाय तथा बालबालिका बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण यार्ड धनगढ़ीका बालमैत्री स्थानीय शासन सहजकर्ता दीपक ताम्राकारले बताउनु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनुभयो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताउनुभयो। हामीसँग धेरै मात्रामा खोप छैन, मानिस बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ। उहाँले भन्नुभयो चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइरल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउनुभयो। गत माघ चैत र जेठमा 3 पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू गरिएको बताउनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनु पर्दछ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठन WHOले 2-3 दिनभित्र 4,500 भाइरल खोप उपलब्ध गराउने बताउनुभयो। केही समय अघि मात्र आकस्मिक उपचारका लागि WHOले 5,000 भाइरल खोप उपलब्ध गराएको थियो। ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा डाक्टर अनुप बास्तोलाले अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। उहाँका अनुसार अस्पतालमा दैनिक 180 जना रेबिज विरूद्धको खोप लगाउन आउने गर्छन्। अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीर कुमार अधिकारीले यही आर्थिक वर्षमा मात्र 55,759 जना बिरामीलाई रेबिज विरूद्धको खोप लगाइएको छ। आर्थिक वर्ष 2080-81 63,815 जना, आर्थिक वर्ष 2081-82 46,586 जनालाई रेबिज विरूद्धको खोप लगाइएको छ। दैनिक दर्जनौ बिरामी रेबिज विरूद्ध खोप लगाउन आउने टीकापुर अस्पतालमा जेठ लागेदेखि नै खोप अभाव रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसून वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधारणतया बदलिरहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रहरूमा आंशिक बदली भएको छ। कोशी प्रदेशका केही तथा बागमती प्रदेशका 1-2 स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मध्य प्रदेशमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही र मध्य प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ़ने सम्भावना छ। महाशाखाका अनुसार राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्र तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणता बदली रहनेछ भने मध्य प्रदेश तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागमा आंशिक बदली रहनेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका केही तथा बागमती प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराई क्षेत्रका केही तथा मध्य प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। साथै महाशाखाका मौसम सम्बन्धी सूचनामा अध्यावधिक रहन पनि अनुरोध गरिएको छ। मध्याह खबरमा कैलालीमा वर्षा नहुँदा रोपेको धान सुक्न थाल्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र, भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। अब बाँकी खबर। कैलालीका किसानको खेतमा रोपेको धान सुक्न थालेको छ। असारमा पनि पानी नपरेपछि रोपाई भएको खेतमा रोपो सुक्न थालेको हो। वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिंचाई गरेर धमाधम रोपाई गरिरहेका छन्। तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौधौ भएको छ। पानी नपरेपछि खेतमा धाजा फाट्न थालेको छ। रोपाई भएको खेतको जमिन सुकेर सेताम्य भएको भदनी नगरपालिका पाँच लालभोजीका कृषक खोजराम चौधरीले बताउनुभयो। ग्रामीण क्षेत्रमा किसानले जेठ अन्तिमतिरैबाट रोपाई शुरू गरेका थिए, तर असार पहिलो सातासम्म वर्षा नभएपछि उनीहरूले रोपो जोगाउन दोहोरो खर्च गर्नु परिरहेको छ। डिजल खर्चेर रोपाई स्रोत गरेकोमा रोपाईमा पानी हाल्न पुनः खर्च गर्नु परेकाले लागत बढ़िरहेको उनीहरूको भनाई छ। पानी नपर्दा कृषकलाई रोपाई गर्न र रोपो जोगाउन निकै समस्या भइरहेको टीकापुरमा रामदास चौधरीले बताउनुभयो। सुक्खा लम्बिएपछि भूमिगत जलस्रोतको पानी पनि सुक्न थालेको छ। बोरिङमा पानी सुकिरहेको किसानले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछानेले अब भन्ने नयाँ कार्य समितिको केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिनुभएको छ। सभापति पदमा उहाँको एकल उम्मेद्वारी परेको छ। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उहाँको उम्मेद्वारी परेको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख हुन केसीले उहाँको एकल उम्मेद्वारी परेको बताउनुभयो। चरा तथा पंक्षीमा लाग्ने अत्यन्त संक्रामक भाइरल रोग बर्ड फ्लू देशका 11 जिल्लाका 82 स्थानमा फैलिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गत चैत 4 गते मोरङमा पहिलो पटक संक्रमण पुष्टि भएपछि रोग विभिन्न जिल्लामा फैलिएको हो। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बर्ड फ्लू देखिएको छ। संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। साथै 9,89,313 अण्डा र 1,95,485 किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। कोशी प्रदेशमा रोग नियन्त्रणका लागि एक महिनासम्म पंक्षीको ओसार पसारमा रोक लगाइएको थियो। हाल संक्रमण नियन्त्रणमा आएपछि उक्त प्रतिबन्ध खुकुलो बनाएको छ। रोग फैलन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखिएको तथा गस्ती परिचालन गरी अवैध रूपमा भित्राएका शंकास्पद पंक्षीहरू नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाण्डु उपत्यकामा काठमाण्डु, भक्तपुर र ललितपुर सहित काभ्रेका केही स्थानमा अझै बर्ड फ्लूको प्रकोप देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम, मुलायम, सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
4: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आवसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृषि मंगहरूको आवश्यकता भएकाहरू। खुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
8: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
0: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊं, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश। अब पुनः बाँकी खबर। गर्मी अत्यधिक बढ़ेपछि बाँकेको नेपालगंज महानगरपालिकाले विद्यालयहरूमा फेरि विदा दिएको छ। अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार दश गतेदेखि 12 गतेसम्म 3 दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो। अत्यधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले यसअघि पनि गत जेठ 26 देखि 29 गतेसम्म 4 दिन विद्यालयमा विदा दिएको थियो। अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवत जावतमा कठिनाई भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरकारवालाको सुझाव समेतका आधारमा 3 दिन विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरिएको शाहीले बताउनुभयो। वर्ष नहुँदा नेपालगंजमा केही दिन यता तापक्रम निकै बढ़ेको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ। तातो हावा लूले दैनिकीमा प्रभाव पारेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैलालीमा वर्षा नहुँदा रोपेको धान सुक्न थाल्यो, मोटरबाट पनि पानी निकाल्न समस्या। लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना। अत्यधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। हेभिज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टि र रासोपा सभापतिमा रविला मिछानेको एकल उम्मेद्वारी। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
1: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
8: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
8: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ग्रीष्मा टेडस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान साठी अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585808।
1: उयो सबै पेपर अर्को सकिया हो?
2: अँ सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबर आयौ।
1: उयो बैंकमी
2: बैंकमी
1: हाँ
2: ता केही अद्दु पड्यो भ?
1: त्यो त अद्दु पड्छ भ। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
2: सतर्क रहौ ठगी बठै बचौ।
3: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
6: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
7: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
6: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
7: भर्ना हुने विषयहरू
6: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
7: नेत्र विज्ञान ओए।
6: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
7: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 9857-80-044 र 9762-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
6: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
7: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोड्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
8: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
9: सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864141208 और 9846239261।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
6: आई बुढल्ला, सुन्टो कि नै वानन्दे भोज आगिने न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा निपैना त
7: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
6: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन लबाटी
7: ए ले ले ठिके बा चल हाली भाटवट खाइ आउ जाइका हुँ सामुएल ज्वेलर्स न गर गहना बनाइ। सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर, प्रोप्राइटर फेहरी सिंह सुनार।
6: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864-41-208 और 9846-39-261।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
8: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
7: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
8: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
7: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
8: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास, निर्माण, सेवा प्रवाह, योजना तथा कार्यक्रमहरूको प्रगति, उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बडघर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते। समय दिउँसो 1 बजे। स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9807106772 स्वास्थ्यका लागि पानी
9: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु उनीहरू विवरण मागि भर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं
10: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
11: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
4: यही असार 13 गते दोस्रो शनिबारका दिन
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
5: भ्रष्टाचार करो या मनैल खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98578080044 र 97642 33921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98487518।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: यही असार 20 गते तेस्रो शनिबारको दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

पक्राउ परेको झण्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ र उहाँको परिवार साथीहरू र शुभचिन्तक खुशीको खबर पाउने आशा छन्।

0: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762485358, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलास कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: मैले चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672
9: स्वास्थ्यका लागि पानी

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको थर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोग को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए बा आई गई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 98587080044 र 97642339921 वेबसाइट www.mahakalishikshalay.edu.np।
2: आमा राति छ कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
2: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
6: सतर्क रहौं, ठगीबाट बचौं।
5: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: के तपाईलाई थाहा छ,
2: एउटा

0: प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
3: यही असार 13 गते दोस्रो शनिबारका दिन
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
4: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम, मुलायम, सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ। कसो कालो छिटो नलाग्यो
7: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरौला रोड, टिकापुर, कैलाली।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
5: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
4: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
4: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
5: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9860477।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
8: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

जीवनको महत्वपूर्ण निर्णय लिने समय यही हो। प्लस टू तहको परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौ। उच्च तह अध्ययन गर्ने संस्थाको छनौट गर्दा संस्थाको विगत र वर्तमानको साथै संलग्न जनशक्तिको पृष्ठभूमि तथा पूर्वाधारको सूक्ष्म परीक्षण अवलोकन अनिवार्य हुने राम्रो राय छ। जीवन निर्धारक प्रस्तुत विषयमा ध्यान नपुगेपछि पश्चतापको कारण हुन सक्छ। हामी विगत 26 वर्षदेखि तपाईँको कसीमा खरिएर खाँटी सुन हुन सकेको अनुभूत गर्दछौ। हाम्रा विभिन्न विधाका हजारौं स्नातकहरूले स्वदेश तथा संसारका सबै महादेशहरूमा प्रदर्शन गरिरहेका उच्च दक्षताले हामी सशक्त प्रमाणित हुँदै आएका छौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनिवार्यता परिपूर्ति स्वरूप कडा परीक्षण पार गर्दै विक्रम सम्वत 2019

0: पोखरा यूनिवर्सिटी QAA सर्टिफाइड कॉलेज
1: धनगढ़ी 4 उत्तर भेड़ी कैलाली नेपाल। फोन नंबर 091-523-312 र 523-949।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगरजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै बुढो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
5: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग गरी।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भन्दै सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृतिमङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
8: थप जानकारीका लागि राजाराम चौधरी 98480899176, ललिता उपाध्याय 97656410044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98512034090 सम्पर्क गर्नुहोला।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247625।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
7: अङ्गमा ल्याउन
8: पुग्दा हाम्रो सहयोग कैखल डेन्टीबाटी देन मोटरसाइकल घुमाएको धर्ने गरिना
7: बैठा बैठा रमाना रसरस मर पाछ बैठाई को एकजना ब्रह्म्याना पकड़का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्म्या बेहोश हुइसेक ना हुइला कोसे पाछा से पकड़का बैठा पर्था का
9: ब्रह्म्याना अगर हुइना कहीं कमै पकड़का बैठा टू सुनील जी अपना जैसी मोटरसाइकिल स्वयं सेवक हुइला कारण सर्पदंशक ब्रह्म्यान उपचार केन्द्र लैजिना सजिलो हुइल बा
7: एम्बुलेंस और चार पहिया सवारी से मोटरसाइकिल जो सब कुछ हम सजिला पाजी था कतना ठमटा मई असक मोटरसाइकिल स्वयं सेवक उपलब्ध बाट सजिला से वो छत्ता पाजिला से ब्रह्म्यान चार पहिया का सवारी साधन में सजिलो हुइना मेरका सुझा का लगक एंटी भेनम हुइला को उपचार केन्द्र में लै जाई पड़ता
8: अपना हुआ जैने करी ना मई द्वार लगा के राजे
7: वहां न कतलक सपक फोटो खिचला बाटी कर से उठेलन बिहार फोटो हुइला से सपक चिन्ह सजिलो हुइठा उपचार करना से सजिलो हुइठा
9: फोटो मोर मोबाइल में बा अब हमरा जा जाई नहीं तो ढील हुई जी
10: सफर दस दारण कल से उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमने अपना वो मोटरसाइकिल चालक का बीच समय सुरक्षित हिना मेर से बैठाई वो लगभग एंटी भेनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जाई सफर कटल से मोटरसाइकिल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
11: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सेर्दिथा
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
14: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
13: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
14: भर्ना हुने विषयहरू:
13: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
14: नेत्र विज्ञान ओए।
13: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
14: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
9: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
10: माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागी भर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
2: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
7: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
6: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
7: भर्ना हुने विषयहरू:
6: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
7: नेत्र विज्ञान ओए।
6: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
7: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 099-59-0044, 98-587-80-044 र

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9807-10672।
6: स्वास्थ्यका लागि पानी
7: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
8: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
7: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
8: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
7: अब त म ढुक्क।
9: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
8: मोबाइल नम्बर 9848-51-4326, जमरापारी टिकापुर कैलाली।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए सुन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सुन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगर विकासमा घोटाला भएको जग्गा किनेर पीड़ित भएकाहरू तनावमा, जीवनभरको कमाई गुम्ने चिन्ता। टीकापुर नगरपालिकाको बजेट अनिर्णित। तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह। टीकापुरमा गैर सरकारी संस्थासँग समन्वयात्मक बैठक, सहकारी र समन्वयलाई जोड़ दिनुपर्ने भनाई। सुदूरपश्चिम प्रदेश सरकारलाई साना योजना कार्यान्वयन नगर्न महालेखाको सुझाव। र कैलालीका विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित 8 जना पक्राउ। खोज खबर अब विस्तारमा। टीकापुर नगर विकासमा घोटाला भएको जग्गा किनेकाहरू यति बेला तनावमा छन्। जग्गा किनेर पीड़ित भएकाहरू न्याय पाउनुपर्ने माग गर्न थालेका छन्। थप खबर रत्नापुर नगरबाट।
1: 18 वर्ष विदेश बसेर श्रीमानले कमाएको पैसाले 2068 सालमा जग्गा किनेर घर बनाई बसिरहेकी टीकापुर नगरपालिका 1 ब्लक नम्बर 9 की जानकी शर्मा 1 दशकदेखि जग्गाकै कारण तनावमा हुनुहुन्छ। टीकापुरकी हिमा साउत पनि 15 वर्ष अघि श्रीमान शान्ति सेनामा गएर कमाएको पैसाले किनेको जग्गा सरकारले जफत गर्ने भनेपछि चिन्तामा हुनुहुन्छ। जानकी र हिमा जस्तै टीकापुरका पृथ्वी रावल जग्गा जफत हुने कुराले मर्माहत भएको बताउनुहुन्छ।
2: 8 वर्षको उमेरमा विदेशमा गएर, भारतमा गएर 36 वर्षको नौकरी गरेर 48 वर्ष सम्पूर्ण जीवन बिताएर त्यहाँबाट खाई नखाई एक एक पैसा बचत गरेर यो टीकापुरको विकासको लागि आएको मान्छे, तर आज त्यही जग्गा पनि जफत हुने भएपछि मैले कसरी न्याय भयो भन्ने, न्याय हुनुपर्छ, यहाँ सबै पीड़ित छन्, म सबभन्दा बढी पीड़ित छु जस्तो लाग्छ। किनकि मैले आफ्नो छोरालाई विदेशिएको छ, एक्ला छोरा छ, त्यसलाई पनि यहाँ ल्याएर सेटल गरेर त्यसलाई चाहिँ कुनै व्यापारमा बुढ्यासकालको सहारा होला भनेर मैले तपाईँलाई यो व्यवस्था गरेको। अब यस्तो 14 वर्षसम्म थाहै थिएन मलाई कि त्यो जग्गा झन् यस्तो किसिमको छ भनेर, होइन? त्यसैले मेरो यहाँहरूसँग अनुरोध के छ भने हजुरहरूले यस कुरालाई राष्ट्रिय स्तरमा पुर्याइदिनु होला, ताकि सबभन्दा पीड़ित म लाग्छु।
1: यस्तै टीकापुरकै खड़क बहादुर भण्डारी जीवनभर भारतमा गुलामी गरेर बर्तन माझेर कमाएको पैसाले किनेको जग्गा भ्रष्टाचार भयो भन्दा घोर अन्यायमा परेको महसुस भएको बताउनुहुन्छ।
3: इन्डियामा गएर अर्काको गुलामगिरी गरेर अर्काको बर्तन माझेर हामीले 5-6 जनाको बीचमा लिएको जग्गा हो, हामीलाई भनौ नगरपालिकाले हामीलाई भनौ किन भुल्यायो, यो मालले हामीलाई पास किन गर्यो, मालले हामीले भनिदिनु पर्ने थियो, हामीले खाई नखाइकन हामीले भनौ, हामी साह्रै पीड़ित छौ, पीड़ितले भनौ जग्गा पाउने कि नपाउने, जो भ्रष्टाचारी छन्, अन्याय अत्याचारी छन्, उनले जो बेचिकन खायो, जुनले गर्यो उनलाई कारवाही हुने पनि ठाउँमा हामी गरिब गुन्डालाई को देख्ने, हामी कसको जनता हो, हामीले कहाँ जाई सरकारले कहाँ राख्ने हो, सरकारले राख्नु पर्यो हामीलाई, सरकारले न्याय दिनु पर्यो, अघिका सरकारहरूले धुतेर हामीलाई लुटेर खायो, अहिले हामीले यो सरकारले हामीलाई न्याय र अन्याय छानेर दिनु पर्यो।
1: विशेष अदालतले शुरू जग्गा लेनदेन गर्नेलाई जेल र जरिवाना तोकेको छ भने अहिले जग्गा धनी रहेकाबाट जग्गा जफत गर्ने चित्त नबुझे सर्वोच्च अदालत जानु भन्ने फैसला सुनाएको छ। जग्गा किनेर पीड़ित हुनुभएका तारा प्रसाद अधिकारी।
4: नेपालको संविधानको धारा 25 ले प्रत्येक नागरिकलाई सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, संरक्षण तथा बिक्री वितरण गर्ने अधिकार प्रदान गरेको छ। राज्यले सार्वजनिक हितका लागि सम्पत्ति अधिग्रहण गर्दा समेत उचित क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। यस्तो संवैधानिक व्यवस्था पृष्ठभूमिमा कुनै कसुरमा संलग्न नभएका नागरिकको सम्पत्ति जफत हुने अवस्था उत्पन्न हुने हो भने त्यसले गम्भीर संवैधानिक प्रश्न उठाउने हाम्रो विश्वास रहेको छ। हामीले विगत 15-16 वर्षदेखि ती जग्गाहरू भोगचलन गरेका छौं। कतिपयले लाखौं खर्च गरेर पूर्वाधार निर्माण गरेका छन्, कतिपयले बैंकबाट ऋण लिएका छन्, कतिपयले आफ्नो छोराछोरीको भविष्यको आधारका पूर्व रूपमा ती सम्पत्ति सुरक्षित राखेका छन्। आज त्यही सम्पत्तिको अस्तित्व संकटमा पर्दा आर्थिक मात्र होइन, मानसिक, सामाजिक र पारिवारिक रूपमा समेत विचलन आउने गम्भीर समस्या उत्पन्न भएको छ। हामी पुनः स्पष्ट गर्न चाहन्छौ कि हामी न्यायालयसँग कुनै प्रकारको दबाव वा प्रभाव सृजना गर्न खोजिरहेका छैनौं। हामी न्यायिक प्रक्रिया प्रति पूर्ण सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतबाट निष्पक्ष, वस्तुनिष्ठ र न्यायचित निर्णय आउने विश्वास व्यक्त गर्दछौं।
1: अख्तियारले 249 जनालाई दोषी ठहराएर 2080 माघमा मुद्दा दर्ता गरेकोमा केहीले सफाई पाइसकेका छन्। जग्गा लिएर नाममै रहेकाहरूको जफत हुने फैसलाले समस्या छैन, अरूलाई बिक्री गरिएका 65 घडेरीमा समस्या देखिएको छ, जसमा 20 भन्दा बढ़ी घडेरीमा घर बनिसकेका छन्। घर बनेकाहरू जग्गा जफत भए घर समेत जाने भएकाले त्रसित छन्। सशस्त्र द्वन्दका घाइते प्रहरी जनक बहादुर विष्ट अछाम कमल बजारको घर बेचेर घडेरी किनेको जागिरको उत्पादन र ऋण लिएर घर बनाउन खोज्दा जग्गा रोक्का भएको थाहा पाएदेखि तनावमा रहेको बताउनुहुन्छ।
5: 2058 सालमा सशस्त्र द्वन्दमा अछाम घटनामा चाहिँ घाइते भई यो अवस्थामा पुगेर म राज्यबाट पनि काम गर्न नसक्ने भनेर असल अवगत भएको अलिकति सम्पत्ति त्यसबाट आएको मेरो पेन्सन र आएको रकमले मैले यो जग्गा पहाड़मा त बस्न सक्ने मेरो वातावरण छैन। मैले त्यहाँ धेरैहरू हामीहरूको यो राज्यको पुलिस हो यसले के गर्छ के गर्दैन भन्ने हिसाबले त्यहाँको घरै छोडेर दाजुभाइको कहिले कोही घरमा बस्ने त्यो भन्दा जग्गा लिउँ भन्ने कुराले एउटा घर त्यो कमल बजार सानो त्यो घर बेचियो अनि आएको त्यो पैसाले मैले त्यो प्लट जग्गा लियो। सम्मान्य जहाँ न्याय पाउने ठाउँबाट पनि तपाईँ निर्दोष हो जग्गा दोषी हो भने अब जहाँसम्म मलाई के लाग्छ भने यदि हामीलाई यही तरिका हो भनेपछि अब मर्न भए अरूको विकल्प छैन। मेरो यही बिन्ती छ सम्बन्धी चाहिँ सबैले हामीले न्याय पाउनु पर्यो।
1: लामो समय बसोबास भएका घर बनेकाहरूको झन पारिवारिक बढ़िरहेका छन्। 68 वर्षीय कुन्ती देवी रावलका छोरा रेवन्त रावल भन्नुहुन्छ,
6: असल उपक के भनेको छ भन्दाखेरि जुन तपाईँले मालपोतमा मूल्याङ्कन गर्नुभएको थियो मालपोतको थैली थियो त्यो थैली अनुसार सम्बन्धित अर्को व्यक्तिबाट असुल गर अनि अर्को व्यक्ति भन्दाखेरि हामीलाई त न्याय पाउने कुरो पनि भएन। हामीलाई न्याय पाउनको लागि पनि अझै 14-15 वर्ष हामीले यो मुद्दा लड्यौं, अझ 14-15 वर्ष मुद्दामा जाने भयो। सरकारले जग्गा जफत गरेपछि हाम्रो बनेको संरचना के हुने? हामीले त जग्गा किन्न बस्ती बसाल्नको लागि गरेको हो, ठाउँमा हामीले घर बनायौं, हाम्रो घरको के हुने? हामी एकदम त्रसित छौँ, हाम्रो चाहिँ सम्पत्तिको संरक्षण हुनु पर्यो, राज्यले हामीलाई न्याय दिनु पर्यो, हामी असाध्य पीड़ित छौँ, घर घरमा पनि हाम्रो पीड़ा छ। यो त व्यक्तिको सिंगल होला, भाइहरूको अंश मण्डलिनेहरूको भाइहरूको त्यहाँ ठूलो लफड़ा छ, यसले गर्दाखेरि हामी साह्रै पीड़ित छौँ।
1: पहिलो किनबेच गर्नेलाई मुख्य जिम्मेवार ठहराएर घडेरीको पैसा असुल गर्ने आफूलाई न्याय हुने जग्गा पीड़ितहरू बताउँछन्।
0: अब बाँकी प्रसंग, समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगरसभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन। असार 10 गते स्थानीय सभामा बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि नगरपालिकाको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विवादका कारण नगरसभा प्रभावित भई बजेट अनिर्णित बनेको हो। निर्वाचित नगर प्रमुख र उप प्रमुख नभएको नगरपालिकामा 2082 फागुनमा कार्यवाहक नगर प्रमुख बन्नुभएका कार्यपालिका सदस्य रामबहादुर नगरजीलाई 2083 जेठ 14 गते कार्यपालिकाका बहुमत सदस्यले हटाई 6 नम्बर वडाका वडा अध्यक्ष बलिराम चौधरीलाई नयाँ कार्यवाहक चयन गरेपछि विवाद शुरू भएको हो। नगरजीले आफूलाई हटाउन नमिल्ने भन्दै सर्वोच्च अदालत गुहारेपछि अदालतले जेठ 14 गतेको कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालीन आदेश जारी गर्दै असार 8 गते दुवै पक्षलाई बोलाएको थियो। असार 8मा हेर्न नभ्याइने भन्दै सुनवाई नभएपछि अदालतले असार 22का लागि पेशी तोकेको छ। नगरसभाको नीति तथा कार्यक्रम तयार भइसकेको, वडा भेला मार्फत योजना छानेर नगरपालिकामा बुझाइसकेको र शाखाहरूले पनि योजना बुझाइसकेकाले असारभित्रै सभा हुने गरी तयारी भइरहेको आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर 7का वडा अध्यक्ष यज्ञ प्रसाद नेउपाने बताउनुहुन्छ।
7: वडाले त आफ्ना योजनाहरू बनाएर टोल भेला अनि वडा भेला पछि योजना बनाएर पुर्याइसक्यौँ, त्यहाँ त निर्णय गरेर वडा कमिटिको निर्णय नै पठाइसक्यौँ। नयाँ तरिकाले कसरी जाने हो? अब यो दुइटै 22 गतेसम्म बाटो हेर्ने हो भने 22 गते पनि अब नआउन सक्छ होइन, त्यसपछि फेरि 7 दिन अगाडि सभाका सदस्यहरूलाई बोलाउनु पर्छ, त्यो भएर त्यो समय पर्खिनु भन्दा अरू बीचको बाटोबाट कसरी निकास निकाल्न सकिन्छ भन्ने विषयमा छलफल भयो, अनौपचारिक छलफल भयो। अब त्यसले एउटा औपचारिकता दिने हामी एकदम चाहिँ आशावादी रहौँ।
0: समयमा सभा हुन नसकेपछि सुदूरपश्चिम प्रदेशको गाउँ सभा नगरसभा कार्य सञ्चालन ऐन 2075 को दफा 3-6 अनुसार सभाका 1/4 सदस्यहरूले सभा बोलाउनु पर्ने माग गर्दै सभाका ज्येष्ठ सदस्यलाई निवेदन हाल्ने तयारी भइरहेको छ। केही कार्यपालिका सदस्यहरू बुधबार बिहान नगरपालिकामा बसेर नगरसभालाई अगाडि बढ़ाउने विषयमा छलफल गरेका छन्। उक्त छलफलमा नगार्जी, दीपक निशानी, मन्जु विक, सरस्वती तिरुवा सहभागी भएनन्। कार्यवाहक नगर प्रमुख नगार्जीले आफू मुद्दाको सिलसिलामा काठमाडौँ गएर भर्खरै फर्केको र अब कार्यपालिका सदस्यहरूसँग सल्लाह गरेर अघि बढ्ने बताउनु भयो।
8: आज आएँ भर्खर काठमाडौँबाट, म त्यो 80 शाममै गएको थिएँ। अब अघिल्लो छुट्टी पनि म यहाँ आएँ, हाकिम साहबमा आउँदा बित्तिकै सीधा गईहाल्नु भयो। अब आज बजेट पढ्ने दिन त हो खास, अब यहाँभित्रको अब लटपट हजुरलाई थाहै होला सबै कुराहरू। अब बिहान अब बस्छौ, के कसो तयारी गरेका छन्, कस्तो छ के छ, बिहान तयारी गर्दा सल्लाह गरेर सबै अध्यक्षज्यू, अब राजनीतिक दल हजुरहरू अनि कार्यपालिका नगर हामी वडा अध्यक्ष कार्यपालिका अनि प्रमुख प्रशासकीय कुरा गर्नु पर्दा हजुर।
0: खोज खबरमा तराईमा तापक्रम बढ्दै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिका फ्रिफिम।
9: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
10: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
9: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
10: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
9: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शरबतको सेवन गर्नुपर्छ।
10: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
9: नरम मुलायम सुतीको कपडा लगाउने।
10: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
9: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
11: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
12: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातो बाटो जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। आगामी दिनमा कैलालीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। टिकापुर नगरपालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँग समन्वयात्मक बैठक भएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको बैठकमा यस क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूले आफूहरूले सञ्चालन गरिरहेका कार्यक्रम गतिविधि तथा बजेटबारे जानकारी गराएका हुन्। थप खबर छपिलाल चौधरीबाट।
13: कार्यक्रममा दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक विनोद शाह, सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जोशी, बी ग्रुपकी कार्यक्रम अधिकृत अन्जु चौधरी, यार्ड धनगढ़ीका रतनलाल चौधरी, दलित महिला केन्द्र नेपालकी मीना चौधरी, एएचएफ नेपालका मीन बोहरा, नवजीवन एकता समाजका रवि चौधरी, सीमाविहीन स्वयंसेवक नेपाल, माइती नेपाल लगायतका संस्थाका प्रतिनिधिहरूले आआफ्ना संस्थाबाट सञ्चालन भएका गतिविधिबारे जानकारी दिएका छन्। समापन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले नीति निर्माण गर्ने जनप्रतिनिधिहरूको सहभागिताले आगामी दिनमा संघ संस्थाले भोगिरहेका समस्याहरू समाधान गर्न सहज हुने बताउनुभयो।
14: कतिपय समस्याहरू कुराहरू गर्नुभएको छ, कहीँ चाहिँ कोर्डिनेसन कुरा गर्नुभएको छ, हामीहरू सँगसँगै छौँ। यहाँलाई त्यस्तो छ भने हाम्रो शाखाका हिसाबले संसदका समय शाखा र सेक्टरका हिसाबले विभिन्न एउटा क्रस कटिङ इस्युहरू छन्, त्यो चाहिँ हाम्रो विभिन्न शाखाहरूसँग रेस्पोन्स भएकोले पक्कै पनि यहाँहरूलाई त्यस्तो कुरा छ भने हामीले रेस्पोन्स गर्नलाई त्यसको लागि कोर्डिनेसन गर्न हामी एकदमै रेडी छौँ।
13: उहाँले संरचना निर्माण तथा समन्वयमा केही समस्या रहे पनि आगामी दिनमा सबै पक्ष मिलेर काम गर्ने बताउनुभयो। संघ संस्थाले कुनै समस्या वा जिज्ञासा भएमा नगरपालिकाको संघ संस्था समन्वय शाखासँग समन्वय गर्न आग्रह गर्दै विभिन्न शाखासँग सहकार्य गरेर क्रस कटिङ मुद्दाहरूमा समेत काम गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा शिक्षा, स्वास्थ्य र कृषि शाखाको सहभागितामा समेत कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारलाई साना टुक्रे योजना कार्यान्वयन नगर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। प्रदेश सरकारले त्यस्ता आयोजनामा बजेट विनियोजन गर्नुको साथै कार्यान्वयन नगरेको पाइएपछि महालेखा सरकारलाई साना योजना कार्यान्वयन गर्ने परिपाटी हटाउन सुझाव दिएको हो। आर्थिक वर्ष 2081-82 प्रदेश सरकारले 1231 साना योजना कार्यान्वयन गरेको महालेखा परीक्षकको 8 प्रतिवेदनमा उल्लेख छ। आयोजना वर्गीकरणको आधार तथा मापदण्ड 2080 प्रदेश सरकारले कार्यान्वयन गर्ने आयोजनाको लागत र कार्य प्रगतिको सीमा तोकियो। सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित 8 पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट 1 विदेशी नागरिक सहित 8 पक्राउ गरेको हो। प्रहरीको जनसम्पर्क तथा मीडिया समन्वय शाखाका अनुसार धनगढ़ी उपमहानगरपालिका 16 1 ग्राम 640 मिलीग्राम खैरो हिरोइन सहित सुरेश बोहरा पक्राउ परेका छन्। त्यस्तै वार्ड नम्बर 17 खैरो हिरोइन 310 मिलीग्राम सहित 25 वर्षीय सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति 8:30 मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि 8:30 मतदान प्रक्रिया शुरू हुने भएको हो। संशोधित तालिका अनुसार आजै दिउँसो 3:30 उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने साँझ 5 दावी विरोधका लागि समय दिएको थियो। आयोगका अनुसार 6 उम्मेद्वारी फिर्ताको समय तोकिएको थियो भने आज अहिले 6:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिने र अन्तिम नामावली प्रकाशन लगत्तै 6:45 मौन अवधि शुरू हुनेछ। कुछ खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृति मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टिकापुर अस्पताल, समय बिहान 9:00। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
13: थप जानकारीका लागि राजाराम चौधरी 98480 89 176, ललिता उपाध्याय 97 65 56 44, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98 51 20 34 90 सम्पर्क गर्नुहोला।
16: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र, सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
17: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउं, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
19: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
18: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
19: महिनाको महिनावारी गडबडीको समस्या,
18: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
19: पेट सम्बन्धी सम्पूर्ण समस्या,
18: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
19: ईसीजी सेवा,
18: डिजिटल एक्सरे सेवा
19: र प्रयोगशाला ल्याब सेवा।
18: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम, लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशन र वर्ल्ड फूड प्रोग्रामले नेपालका विद्यालय दिवा खाजनाको मात्रा बढ़ाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्। बालबालिकाको पोषण सुधार्न, सिकाइ परिणामलाई टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमूना कार्यक्रमका रूपमा यो घोषणा गरिएको छ। 1 मिलियन अमेरिकी डलरको सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले करिब 70,000 बालबालिकालाई लाभ दिने अपेक्षा गरिएको छ। खोज खबरमा अब पालो जनावाजको। एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावाजमा हामीले तपाईँका समस्या के छन् भनी सोधेका छौं।
20: धनुषारी सार्की बोल्नु सक्दैन, दस वर्ष भए मरेका, नाम बनाउँछ छोरो, नातिनु तिनीहरूलाई पढाउँछ, आफ्नो घर धन्दा चलाउँछ, कमाउने कोही चल्ने छ, दबाई खाना जान्छौ,
21: भिख्ने चौधरी मरे 16-17 वर्ष कैसी कलाइटी कमा का माटो चलाइट कबे कहूँ भात पकैना, आजकल भत्थम बाटू 15-16 वर्ष हो गए भत्थम खाना पकाइट बालकुमारी भत्था वैसे तो कारण भोज ब्याह सब कमा कमा पढ़ाइनो लिखाइनो लास्ट मन छोरा फिर बीत गए, एक छोरा रहे बीत गए कमा का माटो अभी तक खाई तू का करबो तो बेरामी रहे बड्डो फिर गई गई गुहारी फिन अस्ते हो गए ना कमा के तो ना बनी
22: रात महीन बहुत डर लागत, खाली बीटिन कट्ठा खेलवा खाने लगे न फिर महीन नहीं पुगत, महीन बहुत दुख बा, बच्चा डानी पोरसल फागुन 6 गटे ऑपरेशन करनु, कैंसर लग्न डर रहे, ऋण करके अब दवाई करना, पैसा फेनाई हो, घर में कोई मने फेनाई हो, हेरो बहुत दुख लागत, बहुत समस्या बा, और घर घर छुपू डर लागत, अकेले जो बाना इसीन बा, कोई कुछ करी की कह के 4 महीना 2 महीना सुठू वैसन के रात काट छाव कहाँ गए
23: फोन मीना चौधरी हो पाँच वर्ष बेराम रहे समस्या कल का समस्या ढेर समस्या रहा कमैना मन यहाँ यहाँ था यहाँ अलग अलग कहाँ जाते कहाँ से मैं छगरी उगरी पढ़ छू उसे उसे गुजार करे छू कर तो रह घर खर्च चलें अपन मन नहीं रखे तो चलें कर
24: समस्या बताऊ समस्या तो सबके समस्या अब अपन मन नहीं रहते तो क्यों नहीं हो 24 गटे 2 वर्ष दुईठो छावना त अलग आगे छटकी छावा शहर लेवा तो वह घर छगरी उगरी चलाई थू पटोहिया एकदम मंजूरी कर तो खाना पकाई थू साई दिन के जरम के भंसरिया पटोहिया बारह मास मंजूरी कर नाई करी तो पाली के सी घर बनाई लेवा घर बसते बंगा बंगवा बटाई अलग थी पंद्रह कट्ठा काम से फुर्सत नहीं रहा थारू जा दिन के कर रहे काम रहा जेकर पटोहिया पुटो मजा रहा है तो ठीक बा नहीं तो बसते बात मोटर मजा बात है छा पटोहिया मोड़े और सब ठीक बा काम पे नाम तो दुखे बा मने दुख बीमार तो हेर खाई बीमार परेशान कोई दिन नहीं झुकते
0: यस्तै जनावादसँगै खोज खबरको अन्त्यमा रहँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि टिकापुर नगर विकासमा घोटाला भएको जग्गा किनेर पीड़ित भएकाहरू तनावमा जीवनभरको कमाई गुम्ने चिन्ता टिकापुर नगरपालिकाको बजेट अनिर्णित नगरसभालाई अगाडि बढ़ाउने विषयमा छलफल तराईमा तापक्रम निरन्तर उकालोतिर सतर्कता अपनाउन आग्रह टिकापुरमा गैर सरकारी संस्थासँग समन्वयात्मक बैठक सहकारी र समन्वयमा जोड सुदूरपश्चिम प्रदेश सरकारलाई साना योजना कार्यान्वयन नगर्न महालेखाको सुझाव र कैलालीमा विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित आठ जना पक्राउलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
2: कौनो व्यक्ति है लिंग लैंगिकता यौनिकता सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय दमन दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो
3: कोट पीट धक्का मुक्का चोट पुगैना गाली गलौज धाक धमकी अपमान कैना जबरदस्ती दुराचार अवांछित स्पर्श दबाव ओ शोषण पैसा में नियंत्रण रखना कौनो ठाव में पैसे नहीं देना बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई
2: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठबी ओसीएमसी स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र महिला सेल में संपर्क करी
3: अथवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी ओ सीधा अदालत में थे जय से जय
2: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
4: आई बुढल्ला सुन्टो कि नै वनन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाए कान से कि कतरा सुघर बनाए कान लबाटी
5: ए ले ले ठीक है बा चल हाली भाटवट खाई हो जाय कहु सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
6: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज़

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि

0: पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयंसेवीका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर।

0: यीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी कोशी सबैभन्दा पछाडि। 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कड़ा कार्यवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ़दै, 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह। आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सड़कहरू यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरै जसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्यूटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एक अर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँ सभा वा नगर सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 वटाले बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मधेश प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनैतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुर्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यही नै भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू रहेन अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट अब यो त तपाईँको नि अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
5: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास स्वास्थ्य सेवा कृषि आधुनिकीकरण सामाजिक सुरक्षा युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000, पोखराले 7,15,00,00,000, भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधूरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो।
6: दावी विरोधको फर्म ठ्याक्क भर्खर सक्यो उम्मेद्वारको, त्यही त अब सक्यो। अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दावी विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घण्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई अनि त्यसपछि भोटिङ शुरू हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन, यो 20-30 होला। अब यसलाई चाहिँ हटाउन पर्ने, तपाईँको नाम सचाउन पर्ने के छ, यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ भनौँ न के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 2-3 घण्टा ढिलो हुन सक्छ, 8:30 भने 10-10:30-11 बज्ला।
5: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
2: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ, त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न गुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरो हुन्छ र आफ्नो एउटा जीवनपछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
5: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा

0: लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: अब भारी वर्षा अति भारी धेरै भारी वर्षा भयो भने सड़कहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 वटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाड़वान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सड़क खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सड़कहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुद्धा राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 वटै प्रदेश त्यसै सड़क विभाग त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय त्यसै गरेर 70 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी संघीय मानव तथा सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ हो उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
0: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। फिफा विश्वकप अन्तर्गत आज राति 12:45 बजे समूह बी का 2 वटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 बजे समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 12:45 बजे समूह ए का 2 वटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
2: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
3: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
2: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा।

0: पिय पदार्थ
1: नरम मुलायम सुतीको कपडा लगाउने
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
8: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
7: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, होइन त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
8: ECDको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर। र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने, सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन। होइन, जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैनौँ। ए, त्यसलाई हप्काइदिउँ न, हप्काएपछि त भइहाल्छ नि भन्ने, होइन, तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि
9: छैन
8: होइन र साना साना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन यहाँ मात्रै गरेर त पुगेन यहाँ आउने मान्छेहरू खुसी हुन्छन् एकदम राम्रो कन्फरेन्स हुन्छ हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ यहाँ आएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ वर्कसप्सहरू हुन्छ एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन् यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रातो बङ्गलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्ने अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी
10: तर हाम्रो लागि पनि च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन अर्को चाहिँ कालाबजारी
7: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमी संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ
10: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ म्याक्सी प्यानहरू युज गरेको छौँ पेलाती युज गरेको छौँ इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलबेडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त सामान सर्टेज हुन्छ हाम्रो सप्लायरहरूबाट चाहिँ हामी त्यस्तो फेसेसहरू गरेको छैनौँ होइन तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि 5 स्टार होटल होइन सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ है यदि 5 स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचे भयो नि त तिनीहरूलाई 5 स्टार किन भन्ने 5 स्टार भनेको मेरो जमानामा जब होइन अब स्किड होइन मलाई लाग्थ्यो ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पाले दाइले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्छ कि तर पछि विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हेर्नुहोस्, तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
9: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
10: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छौँ।
9: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेर्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ, होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
10: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन। त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी प्रिजेन्ट गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट होइन। कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने चाहिँ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन। त्यो बाहेक पनि हामीले चाहिँ डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट आओस् होइन। काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन। तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेनियर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटीभिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौँ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले 4 अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
7: रासोपा महाधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मिसिन अहिले थम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ़दै गएको छ, 3 उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। र अत्यधिक गर्मीका कारण बेलायतमा 1,000 विद्यालय बन्द भएका छन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 11 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
5: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846770417।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

नमस्कार। सम्पूर्ण गजलीय पनबुटोरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलखेन्ज लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapureFM.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु काठमाडौँका स्रष्टा दिलकार राम शरण न्यौपाने पाँच गरेज्यूको मुत्कारी मुसमन सालिम पहरमा रहेको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार राम शरण न्यौपाने पाँचघरेज्यूलाई मुत्कारी मुसुमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। हाल योकोहामा जापानमा कार्यरत काठमाडौँका स्रष्टा गजलकार आईपी सापकोटाज्यूको मुजारे मुसुमन अकरब भरमा रहेको यो गजल।

काल योकोहाना जापानमा कार्यरत काठमाडौँका श्रेष्ठ गजलकार आईपी सापकोटाज्यूलाई मुजारी मुसमनकर बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका श्रेष्ठ गजलकार कपिल किशोर घिमिरेज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

दाङका श्रेष्ठ गजलकार कपिलकी स्वर घिमिरेज्यूलाई मुत्कारी मुसुमन सालिम बर्मारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पाँचकाल तीन काभ्रेका श्रेष्ठ गजलकार उत्तम शर्मा दर्शनज्यूको मुजारी मुसुमन अखर बर्मारेको यो गजल।

पाँचखाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूलाई मुजारी मुसम्मन अखरब बरमारीको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। कोटेश्वर काठमाडौँका स्रष्टा गजलकार राजेन्द्र कुमार बज्राचार्यज्यूको रजत मुसम्मन अहज बहरमा रहेको यो गजल।

जीवन पैसा सधै पैसा भनी खोज्दै हिड़े मान्छे पैसा सधै पैसा भनी खोज्दै हिड़े मान्छे देख्दा यहाँ सपना मीठा यस्तै भयो जीवन आफू स्वयं स्वार्थी हुँदा यस्तै भयो जीवन मिथ्या तथा साँचो कुरा छोपेर छोपिन्न

यस्तै भयो जीवन, देख्दा यहाँ सपना मिठा यस्तै

यस्तैव यो जीवन। कोटेश्वर काठमाडौँका स्रष्टा गजलकार राजेन्द्र कुमार बज्राचार्यज्यूलाई र जज मुश्रमन्न हजबहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा गजलकार एकनारायण चापागाईज्यूको स्तरीय मुशोदस मक्सुपहरूमा रहेको यो गजल।

दाङका स्रष्टा गजलकार एक नारायण चापागाजीलाई स्वर्गीय विशुद्ध समक्ष सुपहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दछु। गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीजीको मुजारे अखरब भरमा रहेको यो गजल।

गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीज्यूलाई मुजारी अखरब बहरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको बदवनको अन्तिम गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालज्यूको मुत्कारी पुष्पन शालिग बहरमारेको यो गजल।

काठमाडौंका स्रष्टा गजलकार छत्रपति दाहालज्यूलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारजीहरू काठमाडौंका स्रष्टा गजलकार राम शरण न्युपाने पास गरे। हाल योकोहामा जापानमा कार्यरत काठमाडौंका स्रष्टा गजलकार आईपी सापकोटा, दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरे, पाँचखाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शन, कोटेश्वर काठमाडौंका स्रष्टा गजलकार राजेन्द्र कुमार बच्चाचार्य, दाङका स्रष्टा गजलकार एक नारायण चापागाई, गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडी र काठमाडौंका स्रष्टा गजलकार छत्रपति दाहालज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी जोलोहार र मेरो आवाजलाई हजुरहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नाजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: कोही सबै पेपर उर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरीबर आयौ
0: कोही बैंकमी
1: बैंकमी
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
4: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
5: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
4: अब त म ढुक्क
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
5: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
7: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेछ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
8: के गरौ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
7: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
8: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
9: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0191-560-095 मोबाइल नम्बर 9844-27359
10: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
11: त्यसमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो लक्ष्य भेट्छ भन्ने छ
12: होल्डिङ सेन्टर खाली गर्ने निर्देशन पछि कति सुकुम्बासीले छाडे आश्रय स्थल
13: पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत विस्तार गर्छौ बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम शुरू हुन्छ
12: र अन्तर्राष्ट्रिय प्रसंगमा कंगोमा इबोला खोपको परीक्षण थाल्न लागेको डब्ल्यूएचओ को भनाई तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
14: समाचार पढिन र दाहालबाट सुन्नुहोस् विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्युदर

0: दुईवटा एन्टीभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानवीय सहायता मिशनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थालिए यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इंल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्व घोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: त्यसैले यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपय ले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ
3: सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईहरुले कसरी लिनुहुन्छ? ती विवरणहरुलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: हैन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरुले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नु भएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्र भाषा पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
3: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौ।
4: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
3: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो
4: होइन?
3: कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
4: सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
3: तर संचार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
4: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौ।
3: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले पाँच दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
4: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाल्ने हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
5: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र
1: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर भएको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
6: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरूको चालित मूल्य प्रणाली अपनाउनलाई अन्कमाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्छौँ।
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
7: नेपाल सरकारको अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ यहाँले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने छैन।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुण्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढ़ी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 77 72।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: जीवन को महत्वपूर्ण निर्णय लिने समय यही हो। प्लस टू तह को परीक्षा में सफल होने संपूर्ण विद्यार्थी हार्दिक बधाई तथा आगामी शैक्षिक यात्रा का लागि शुभकामना व्यक्त गर्दछौं। उच्च तह अध्ययन करने संस्था को छनौट गर्दा संस्था को विगत र वर्तमान को साथ ही संलग्न जनशक्ति को पृष्ठभूमि तथा पूर्वाधार को सूक्ष्म परीक्षण अवलोकन अनिवार्य हुने राम्रो राय छ। जीवन निर्धारक प्रस्तुत विषय में ध्यान नपुगेपछि पश्चातापको कारण हुन सक्छ। हामी विगत 26 वर्षदेखि तपाईको कसीमा खरिएर खाँटी सुन हुन सकेको अनुभूत गर्दछौं। हाम्रा विभिन्न विधाका हजारौं स्नातकहरूले स्वदेश तथा संसारका सबै महादेशहरूमा प्रदर्शन गरिरहेका उच्च दक्षताले हामी सशक्त प्रमाणित हुँदै आएका छौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनिवार्यता परिपूर्ति स्वरूप कड़ा परीक्षण पार गर्दै विक्रम सम्वत 2079 सन 2022 विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणीकरण भई पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त मध्ये पहिलो कलेज भएको सगौरव निवेदन गर्दछौं। हालसम्म 65 विद्यार्थीहरू डिन्स लिस्ट अवार्ड द्वारा विभूषित भइसकेको गौरवमय इतिहासबाट सुसज्जित छौं। बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल र एमबीए अध्ययनका लागि विशिष्ट थलो। प्रवेश परीक्षा मिति 2083 श्रावण 1 गते, समय बिहान 8 बजे।
1: नेशनल एकेडमी अफ साइंस एंड टेक्नोलॉजी एफिलिएटेड टू पोखरा यूनिवर्सिटी QAA सर्टिफाइड कॉलेज,
0: धनगढ़ी 4 उत्तर भेड़ी कैलाली नेपाल। फोन नम्बर 091-5-23-312 र 5-23-949।
2: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टीकापुर अस्पताल, समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
3: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765-56-44, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम मुलायम सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सीईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर

0: अन्य विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
0: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
1: जनरल फिजिसियन विशेषज्ञ सेवा
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
1: दन्त रोग सेवा
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
1: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
1: र सिटी स्क्यान सेवा
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
1: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
0: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
1: सब परीक्षण सेवा सर्पदंशको उपचार
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
1: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दो खोज्जाछ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं सतर्क रहौं ठगि बठिए बचौं
4: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में यहाँलाई स्वागत छ। खबर संक्षेप बातरतन चौधरी को नमस्कार। टीकापुर नगर विकास को घोटाला में भएको जग्गा किनेकाहरू यति बेला तनाव में भएका छन्। जग्गा किनेर पीड़ित भएकाहरू न्याय पाउनु पर्ने माग गरिरहेका छन्। 18 वर्ष विदेशमा बसेर श्रीमानले कमाएको पैसाले 2068 सालमा जग्गा किनेर घर बनाई बसेकी टीकापुर नगरपालिका एक वार्ड नम्बर 9 की जानकी शर्मा एक दशकदेखि जग्गाकै कारण तनावमा हुनुहुन्छ। टीकापुरकी हिमा साउत पनि 15 वर्ष अघि श्रीमानले शान्ति सेनामा गएर कमाएको पैसाले किनेको जग्गा सरकारले जफत गर्ने भनेपछि चिन्तित हुनुभएको छ। जानकी र हिमा जस्तै टीकापुरका पृथ्वी रावल पनि जग्गा जफत हुने कुराले मर्माहत भएको बताउनु भएको छ। यस्तै टीकापुरकै खड़क बहादुर भण्डारी जीवनभर भारतमा गुलामी गरेर समेत वर्चन माझेर कमाएको पैसाले किनेको जग्गा भ्रष्टाचार भयो भन्दा घोर अन्यायमा समेत परेको महसुस गर्नुभएको छ। विशेष अदालतले शुरू जग्गा लेनदेन गर्नेलाई जेल र जरिवाना तोकेको छ भने अहिले जग्गा धनी रहेकाहरूबाट जग्गा जफत गर्ने चित्त नबुझे सर्वोच्च अदालतमा जानु भन्ने फैसला सुनाएको छ। जग्गा किनेर पीड़ित हुनुभएका ताराप्रसाद अधिकारीले बताउनु भएको छ। अख्तियारले 249 जनालाई दोषी ठहराएर 2080 माघमा समेत मुद्दा दर्ता गरेमा केहीले सफाई पाइसकेका छन् भने जग्गा लिएर नाममै समेत रहेकाहरूको जफत हुने फैसलाले समस्या भइरहेको छ। अरूलाई बिक्री गरिएका 65 घडेरीमा समस्या देखिएको छ, जसमा 20 भन्दा बढ़ी घडेरीमा समेत घर बनिसकेका छन्। घर बनेकाहरू जग्गा जफत भए घर समेत जाने भएकाले त्रसित भएका छन्। टीकापुरमै समयमै टीकापुर नगरपालिकाले नगरपालिकाको यस वर्षको नगरसभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन नसकेको बताएको छ। असार 10 गते स्थानीय सभामा बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि नगरपालिकाको कार्यवाहक नगर प्रमुख को हुन् भन्ने विवादका कारण नगरसभा प्रभावित भई बजेट अनियन्त्रित समेत भएको बताएको छ। निर्वाचित नगर प्रमुख र उपप्रमुख नभएको नगरपालिकामा 2082 फागुनमा कार्यवाहक नगर प्रमुख बन्नुभएका कार्यपालिका सदस्य रामबहादुर नगारजीलाई 2083 जेठ 14 गते कार्यपालिकाका बहुमत सदस्यले हटाई 6 नम्बर वाडा अध्यक्ष बलिराम चौधरीलाई नयाँ कार्यवाहकमा चयन गरेपछि विवाद शुरू भएको छ। नागार्जीले आफूलाई हटाउन नमिल्ने भन्दै सर्वोच्च अदालत गुहारेपछि अदालतले जेठ 14 गतेको कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालीन आदेश जारी गर्दै असार 8 गते दुवै पक्षलाई बोलाएको थियो। असार 8मा हेर्ने नभ्याउने भन्दै सुनवाई नभएपछि अदालतले असार 22का लागि पेशी तोकिएको छ। नगरसभाको नीति तथा कार्यक्रम तयार भइसकेको वाडा भेला मार्फत समेत योजना छानेर नगरपालिकामा बुझाइसकेको र शाखाहरूले पनि योजना बुझाइसकेकाले असार भित्रै सभा हुने गरी तयारी भइरहेको आर्थिक विकास समितिका संयोजक तथा वार्ड नम्बर 7 का वार्डाध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताउनु भएको छ। सामुदायिक सहकारी संस्था शक्तिले खखरौला भन्सार सीमा क्षेत्रमा सड़क बत्ती उपलब्ध गराएको छ। सीमामा राति अबेर र मानिसहरू ओहोर दोहोर गर्ने गरेको तर बाटोमा उज्यालोले समेत यसरी नहुँदा कठिनाई भइरहेको थियो। बाटोको एकातिर जंगल भएकाले यात्रुको समेत समस्यालाई ध्यानमा राखी बत्ती लगाएको सहकारीका सचिव किर्ता थकुल्लाले बताउनु भएको छ। थकुल्लाका अनुसार 16,000 रूपियाँको लगानीमा 8 सेन्सर बत्ती किनेर सड़क समेत किनेर सशस्त्र प्रहरी बल सीमा क्षेत्र सुरक्षा गुल्मा हेडक्वार्टर खखरौललाई उपलब्ध गराएको हो। सामुदायिक सहकारीले सामुदायिक कार्य गर्दै आएको बताएको छ।
सुदूरपश्चिम प्रदेश सरकारलाई साना टुक्रे योजना कार्यान्वयन नगर्न महालेखा परीक्षकले कार्यालयले सुझाव दिएको छ। प्रदेश सरकारले यस्ता आयोजनाहरूमा बजेट विनियोजन गर्नुका साथै कार्यान्वयन गरेको पाएमा महालेखाले सरकारलाई साना योजना कार्यान्वयन गर्ने परिपाटी हटाउन सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित 8 जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट 1 विदेशी नागरिक सहित 8 जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। र संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र ओल्ड फूड प्रोग्राम नेपालका लागि समेत विद्यालयमा दिवा खाजाको मात्रा बढ़ाउन रणनीतिक साझेदारको समेत घोषणा गरेको छ। बाल बालिकाको पोषण सुधार्न सिकाई परिणाममा समेत टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमूना कार्यक्रमको रूपमा घोषणा गरिएको हो। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको

0: लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcTikapur@gmail.com।

सुनभो महाराज परीक्षित श्रीमद भागवत महाप्राण अंतर्गत तृतीय स्कंद को 21 अध्याय को बीच राजा परीक्षित लक्ष्मीदेव ने बताऊं जब विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य जमाएर ब्रह्म संसार ढूंढे ढूंढे गया को योग मार्ग को विमान में चढ़े गया को पहले ही पहले जब नवर्लने किसी ने संसार सारा संपूर्ण नया दुलई को सातवा नम बरबधु आकाश को मार्ग ले कर्दम प्रजापति देवभूति महारानी जाना जाना जाना बिन्दुसर नाम को एउटा तलाव आयो अष्टाध्य राम्रो जसमा कि नीलो कमल फुले राखेको हाँस रज हाँस अत्यंत प्यारसँग जब पौडी खेलिराखेका नीलो कमल फुलेको हरेक नवयुवतीहरू त्यहाँ देखेपछि दुलैले आकाशको मार्गबाट के भनिन् भनेदेखिन् आफ्ना पतिदेवसँग प्रभुदेव एकपटक ओर्लेर त्यहाँको अन्वेषण गर्न पाए हुन्थ्यो नीलो कमल टिप्न पाए हुन्थ्यो भगवान भने लौ अब पटिने पत्नीले भने मान्न परिगयो लैन त जाम भनेर ओह्राल्नु भयो संसारमा दुईटा तलाव एउटा मानव सरोवर विष्णु भगवान प्रभुको विराजमान स्थान एउटा बिन्दु सरोवर भगवान शिवजीको जब सारङ्ग धन उत्पादन स्थान पवित्र पावन दुई क्षेत्र मध्येमा आज अत्यन्त पवित्रमा भगवानले गएर निलो कमल टिप्दी बक्सु आनन्द भयो पत्नीले ग्रहण गर्नुभयो भगवान प्रभु असाध्य रमाइलो भयो प्रभु भनेर त्यस निलो कमलको त्यस नीलकमलमा त्यस पवित्र पावन जल पिइसकेपछि अब फेरि विमानमा चढ्न लाग्दा हजारवटी कन्या तयारी भए हामीलाई पनि सँगै लैजानुहोस् प्रभु भन्छन् ती एउटैले त यहाँ थालखामकी भाषामा बनाएर बसेको छ यहाँ अब यहाँ हजार हजार मिल्ने भने बसेको थियो जाने हो भने नकरा भन्दै हुनुहुन्थ्यो जान्छ हामीलाई लैजानुस् अनि के खोजेका छौ तिमीहरूले अँ भने बसेको थियो गहना र पोषक पाएदेखि हामी लाएर तपाईँसँग विमानमा चढ्छौँ भने ल भनेर गहना र पोषक थुपार दिनुभएको थियो त्यही छानी छानी लाउन लाग्छ त्यही बेलामा विमान लिएर उड्नुभयो पर्खनुहोस् भन्दै थियो पर्खिरहला तिमीहरूलाई उड्नुभयो मार्गले संसार सारा सम्पूर्ण डुल्दै डुल्दै डुल्दै जाँदाखेरिमा चैत्र स्नान गरेको पहाड श्रीशैल द्विकण्ठ कामकोश निका पूरित वर्षरीद्वारा आदि गरिएको संसार सारा डुल्नुभएको छ श्रीमान आफ्नो पतिसँग आफ्नै पत्नी डुलैछन् खाइछन् बसेछन् हिँडेछन् मेरो भगवान कति रमाइलो भएको कति आनन्द भएको मेरो दिदीहरू पनि पति पाउने म पनि पति नै पाउने धन यस्ता पाउने पो पाउने भनेछ फुर्किएर प्लेनमा चढेर दिन रातै 84 बजना खाएछ त्यहीँ बसेको छ ओर्लन पर्दैन अति यस्तो भएपछि के अनि किन नफुर्कियोस् ल भगवान बहुत आनन्द तर गर्भावती भएन है महाराज विमानमै जब गर्भावती भएकी छिन् जब गर्भवतीको लक्षण प्राप्त भइसकेपछि आफ्ना पतिदेवसँग विन्ती गरिने स्वामी लौ न प्रभु के भयो म त गर्भाष्ट भयो मैले के गर्ने हो अब छोरो पाउने पतिले मलाई छोड्ने म एक्लै कहाँ जाने मेरो स्वामी पाउ परि विन्ती गर्छु भगवान मलाई नछोड्नुहोस् है अघि अघि बोलेको कुरा भो छोडिदिउँ मलाई छोडेर नजानुहोस् है भगवान भन्दा बुढो भन्छन् म त तब छोरो पाएको भोलिपल्टै हिँड्ने हो भन्छ बुढो हजुरलाई माया लाग्दैन मेरो स्वामी भन्दा लाग्दैन भन्छ है बुढो त निठुरेको हत र बुढी चाहिँ मुर्छ बुढो चाहिँ म त कहिले पाउलेखेर त्यही भोलिपल्टै हिँड्छु पो भन्छ है बुढो छुचो छुचो रहेछ बुढो मेरो भगवान त्यसो नभन्नुहोला म माथि क्षमा राख्नुहोला मेरो ईश्वर कल्याण गरी बक्सु मलाई छोड्न हुँदैन मेरो श्रीमान हजुरलाई मेरो पाउ परि बिन्ती छ मेरो ईश्वर त्यो बालक पुत्र लिएर मैले कहाँ गएर दिनचारी बिताउने भन्दा बढी कुरा गर्दै नगर तिमीलाई मैले के भनेको थिएँ पहिला मसँग विवाह नगर यदि गरौ भने छोरो एउटा पाउल्यौ त्यो छोरो पाएपछि म छोडिदेऊला तिमी के गर्लेऊ भन्दाखेरिमा हजुरलाई पाए एकै दिन दुई दिन भए पनि मलाई पति भन्न पाए हुन्छ प्रभु भन्ने तै होइन मलाई बिहामा अहिले उहाँ जे जे आयो त्यही त बोल्नु थालेछ त्यसो नभन मेरो वचन मान भन्नु अगर पो त्यस्तै बात हो अहिले त माया मोह भयो मेरो भगवान म त नछोड्ने भने ए नकरा सुरुक्क भन्ने हुनुहुन्छ धुरु धुरु रुन लागेछन् तर त्यतिखेर पतिदेव बडा प्रेमका साथमा भगवान ब्रह्म परमात्मा परमेश्वर यही प्रभावले प्रार्थना गर्दा गर्दैमा अहिले पतिले छोरो पाउने व्यथा लगाइसक्यो लौ न भगवान त्यो व्यथा कुनै व्यथै होइन छोरा पाउने व्यथा के को व्यथा हो र त्यो त सबैले व्यवहारिया गएर कत्रो विधिको हो र त्यो तर पतिसँग छुट्टिने व्यथा कडा त्यो पो कडा भयो छोराछोरी पाउने व्यथा त के कत्रो विधिको हो र त्यो कुनी त्यसै कारणले अब बुढोसँग छुट्टिने व्यथा चर्को लौ न मेरो स्वामी मलाई छोडेर नजानुहोस् है
यही प्रकारले प्रार्थना गर्दै गर्दै जाँदा स्वयं भगवान श्री हरि नारायण परब्रह्म परमात्मा परमेश्वर अहिले प्रादुर्भाव र लक्षण युक्त भगवानको ध्यान मनन कीर्तन भजनको निमित्त तयारी भए। अहिले महारानीको घरबाट बच्चा पैदा हुन आँट्यो, पतिदेवलाई पत्नीले छोड्ने बेला र पत्नीलाई पतिले छोड्ने बेला भयो भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

अब श्रीमद भागवत महापुराण को अहिले तृतीय स्कन्दका 22 अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। आकाशमा उडेर विद्यमान व्यवस्था पक्षबाट उड्दै उड्दै जाँदा सारा संसार भ्रमण भयो। सारा संसारको भ्रमण गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदा विश्व ब्रह्माण्ड सारा सम्पूर्ण डुल्नुभयो। कर्दम प्रजापति की पत्नी देवहूति महारानीलाई अब व्यथा लाग्यो, छोरी छोरा पाउने बच्चा पाउने मेरो राजन अब छोरा पाउने पक्कै पनि छोडेर जानु पर्ने मेरो भगवान के गर्ने होला। पतिदेवसँग विन्ती गर्छिन्, भगवान मलाई छोडेर नजानुहोस् है, भन्दा होइन कुरै होइन, म त छोड्ने नै हो, छोरो पाएको भोलिपल्ट बाटो लाग्ने नै हो भन्छ बुढो निठुरेको हदै रहेछ त्यो बुढो बन्द माएन। अब के गर्ने, यही प्रकारको प्रक्रियामा विचार गर्दै थिइन् तर व्यथा लाग्यो। बच्चा पैदा भयो महाराज, बालक पैदा भएको थियो, फ्याटै बच्चा पैदा भयो। बालक पैदा भइसकेपछि नजर गर्दा छोरी जन्मिएछ, ए मेरो बुढा, छोरा जन्मिएपछि जंगलमा जानुपर्ने, छोरी जन्मियो के गर्नुहुन्छ भनेर बुढीले भन्दा, छोरी जन्मेपछि त तैँले जितिहालिस् नि, म जान नपाउने भएको भन्छ ए बुढो त, आहा कति रमाइलो भएको, अब बुढोसँग पनि छुट्टिन नपरेको हो, छोरा छोरी छोरी पनि काखमा खेलाउन पाएको, सुत्केरी खान पाएको, बन्द बस्त, अब घुँडा थाल राख्छु चार साल खान्छु बन्द बस्त। त्यहाँभन्दा रमाइलो दिन के हुन्छ, त्यो बुढोलाई पो हैरान छ, त खोजेर ल्याउँदै म हैरान, मुहा दानु पर्नु छैन, ऊ चाहिँ आ पल्लर्किन त पाँच साल खाएको अरे, म त चार साल मात्रै भने छ पछि के खाए मजा, कति रमाइलो भएको मेरो भगवान, बुढोले नछोड्ने, सुत्केरी नि खान पाउने, छोरीका खा धुनु, कहिले बुवाको खा कहिले आउनु खा, यस एका कारणले विमानमै फेरि उर्लनै परेका छैन। धन्य मेरो भगवान, कति रमाइलो भयो आनन्द भयो। यही प्रकारले रहँदै जाँदा दोस्रो पटकको लागि फेरि प्रसुतिको लक्षण देखियो, अब डर लाग्न लाग्यो, मेरो ईश्वर अब सुत्केरी हुने नै भई, पक्का अघि छोरी पाएको अहिलेको पालो छोरै होला, मैले पतिसँग छुट्टिनु पर्ने होला, मैले कहाँ जाने, मेरो भगवान मेरो स्वामी मलाई नछोड्नु सही भन्दै थिइन्, छोड्ने हो भन्न लागे। तर दोस्रो पटकको लागि प्रसुतिको वेदना र पीडाले छटपटाइन्, अनि त्यसै बेलामा बालक पैदा भयो, भगवानको परम निगा छोरी नै जन्मियो। ल क्या बुढा दङ दास बुढो, मेरो प्रभु के बोलिछु, कस्तो बोलिछु, के बोलिछु, एउटा छोरो पाएपछि जङ्गलमा जान्छु किन भनेको, यति वर्ष बस्छु अनि जान्छु भने भए पनि हुन्थ्यो, नभएदेखि एउटा बच्चा पैदा भएपछि हिँड्छु भने भए पनि हुन्थ्यो, फेरि त्यो छोरैको किन नाम लिन परेको थियो मलाई, अब लो पारे नउल्का, अब कहिले हो छोरो पाउने, छोरी पो दुईटा भइसक्यो। तेस्रो पटकको लक्षण देखियो, तेस्रो पटक पनि भरम भगवानको निगाह छोरी नै जन्मियो, चारौं पटक छोरी नै, पाँचौं पटक छोरी, छैटौं छोरी, सातौं, आठौं र नौवटा छोरी, नौवटा छोरी भइसक्यो। उसै फलकले विमान भरिएर हिजो त सुत्ने भन्ने ठाउँ पनि छैन, साङ्रो भइसक्यो विमान पनि। लौ न मेरो भगवान अब के गर्ने होला, अब छोरो जन्मनेको छाँटै छैन, छोरी छोरीले संसार ढाक्यो, नौवटा छोरी भइसक्यो, अब कहाँ जाम मेरो ईश्वर, मलाई आपत्ति पर्यो विपत्ति पर्यो, संकटबाट मोचन गरी बोक्सुस दयाको सागर, म माथि संकट समस्याको समाधान गरिदिई बोक्सुस भनेर अत्यन्त प्रेमसाथ रानी ललका अगाडि कर्दम प्रजापति विन्ती गर्नु छ, मेरो भगवान अब म आफू मरिदिन्छु, मेरो ईश्वर हजुरले मेरो लास बोजी बोक्सुस, किनभने हजुरसँग मेरो यो प्रार्थना थियो, हजुरसँग मैले यो मेरो वचन हजुरले माने, हजुरको वचन मैले माने, भक्त वत्सल प्रभुको नाम भएको कारणले मैले पक्का पनि नक्सान जान्न होला भन्ने मेरो अनुमान थियो, तर आज हजुरले मलाई नक्सानमा पुर्याइदिए भएको छ, मेरो नारायण दयाको सागर क्षमा राखी भएको छु, अब देख्नु प्रान्त मेरो जीवनमा ठूलो घाटा भयो, क्षमा राखी भएको छ मेरो ईश्वर। यो प्रकारबाट प्रार्थना गरिसकेपछि सब ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै अत्यन्त गम्भीर वाणीमा प्रभुको प्रार्थना गरिबक्सु, लौ त मेरो महाराज परीक्षित अत्यन्त प्रेमसाथ भगवानको प्रार्थना भयो, ध्यान भयो, मनन भयो, कीर्तन भयो, र अनि आखिरका बीचमा ईश्वरको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गरिबक्सु। भगवानलाई मेरो बारम्बार कोटि प्रणाम छ, मेरो दण्डवत प्रणाम छ, हे विश्व सागर दया सागर, मदेखि प्रसन्न हुनुहोस् भगवान, मलाई किन अपमान गरिबक्सु मेरो प्रभु, मैले मर्दै नै भइगयो भनेपछि आकाशवाणी भो, मेरो भक्त तिमी चिन्ता नमान, तिमी भए नमान कर्दमजी, मेरो कर्दम प्रजापति तिमी चिन्ता नमान, यति गराएको मैले हो,
नवदा नवशक्ति भगवती उत्पादन गराए, अब दशौं का लागि मा तिम्रो छोरो मै भएर जन्मन्छु चिन्ता छैन भन्दी बोक्छु भगवानले। ल भयो अब, दिनचित्तीका छोरी छौन्जेल चाहिँ मेरा छोरी भनेर यहीँ बसिरहनु पर्ने, स्वयं भगवान नारायण वासुदेव नै छोरो भएर जन्मिसकेपछि मेरो होइन भनेर जङ्गल जानुपर्ने, के को दशा कस्तो, के बोलिछु बोल्न नि पनि। अब पर्यो संकटमा, बडो समस्या पर्यो, भगवानको ध्यान गरे, मनन गरे, कीर्तन गरे, नारायण वासुदेव प्रतिज्ञा पूर्ण गर्नका लागि तिमी जंगलमा जानै पर्छ, तिम्रो नौवडा दिदी माने तिम्रो नौवडा छोरी यस किसिमबाट पूर्ण भएर तिम्रो नौवडा छोरीको व्यवस्था मबाट हुनेछ, दशौंको लागि तिम्रो छोरा मेरी अंश अवतारमा प्रकट हुनेछन् भन्दा नमान भन्ने प्रभुबाट हुकुम बक्षनाखरीमा छक परे कर्दम प्रजापति, अनि योग मार्गको विमानमा चढेर जम्मा 100 वर्षको मितिबाट संसारको परिभ्रमण भयो, 100 वर्ष परिपूर्ण भइसकेपछि समस्त नागरिक समाजको अगाडि भगवान जगतका मालिकले आफ्नो कर्तव्यबाट बोध गर्नको लागि आफ्नो सत्य र तथ्यताको प्रमाणमा वा छोराको जब आखिरमा कल्याणै हुन्छ भन्नको निमित्त कर्दम प्रजापतिका छोरा स्वयं भगवान प्रादुर्भाव हुन आँटी बसेको छ, अहिले देवौती महारानी पतिदेवसँग छुट्टिनु पर्नेमा एक प्रकारले शोकाकुल स्वयं जगतको नारायण छोरो जन्मी बक्सन्छ भन्दाखेरिमा हर्ष पनि यस्तै प्रकारले हर्ष र विस्मत विस्मत र हर्षको विषयलाई लिएर बडा गम्भीर वाणीमा देवौती आफ्नो दिनचरी बिताउँदै हुनुहुन्छ। लौ त महाराज परीक्षित, अब तपाईँ के सुन्नुहुन्छ भनिकन राजा परीक्षितको प्रतिमा सुखदेव स्वामीले बडा प्रेमपूर्वक श्रीमद् भागवतको महत्वलाई यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

गोब्रह्मण्यदेवाय गोब्राह्मणेताय च जगदेताय कृष्णाय गोविन्दाय नमो नमः। सूर्यतां देवदेवस्य नारायण जगदपते स्वदीय नामधानेन कथे शिशवा कथा अस्त्रवे सुरतारा सावधानां भवन्तु। श्रीमद्भागवत महाप्राण को अहिले तृतीय स्कंद को तेईस अध्याय को बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित सुखदेवले बताउनु भयो। लौ त सुन कादृशी प्रणाली, अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन सोद्धाखेरिमा लौ मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै महिमाहरू सुन्दै नै हिजोको कथा कहाँ गएर विश्राम भएको थियो भन्ने विषयका लागि महान पराक्रमी कर्दम नामको प्रजापति आफ्नै पत्नीको पासबाट नौवटा छोरी जन्माएपछि दशौंका लागि यो संसारलाई छोडेर परमात्मामा प्राप्त हुनेका निश्चयका लागि निर्णय गर्नुभएको भगवान स्वयं आफू नै तिम्रो छोरो भएर म जन्मन्छु भन्ने प्रभुबाट हुकुम भएको। त्यसै बेलामा अहिले प्रभुको प्रादुर्भाव हुनका लागि तयारी हुनुभयो देवहूति महारानीका घरबाट परमात्मा। अहिले उच्च ग्रह नक्षत्र युग बार कर्ण बेला समय मुहूर्तको समय थियो। आज भगवान परमात्मा प्रादुर्भाव हुनुभयो जस अवतार प्रभुको थियो कपिल। जय बोलो कपिल अवतार भगवान प्रभुको। आकाशबाट फुलमाला गुछला बिरको वृष्टि अनि प्रभुका दसवटा भने नौवटा दिदी बहिनीहरू दिदीहरू हुनुहुन्थ्यो। भगवान कपिलदेव प्रभुले आफ्नै माता देवतालाई आज्ञा गर्नुभयो आमा विषयबाट अलग हुनका लागि पिताजी जंगल जाने, अब हजुर परमात्मामा चित्त लगाएर प्रभुको प्रार्थना गर्ने भजन गर्ने मनन गर्ने कहिले नटुटाउने मेरो आमा। अब तपाईँसँग मेरो यो प्रश्न छ माताश्री, अब तपाईँको साथमा जन्मिएका नौवटा दिदीहरूलाई म विवाह गरेर दिन्छु भन्ने निर्णय गरेर नौवटा दिदीहरू विवाहका लागि ब्रह्माजीका मानसिक पुत्र छन् जम्मा दस भाई। त्यसमध्येमा जब नारदले विवाह गर्दैनन् अरू बाँकीले विवाह गर्छन् तिनी बाँकीले विवाह गर्दा तिनका लागि म अब म दिन्छु भन्ने निर्णय गरेर जम्मा दसवटा दिदीहरू प्रभुले भने नौवटा दिदीहरू कसलाई टक्राउनु भयो कपिल अवतार प्रभुले भनेर भनेदेखि जेठीलाई जब यस किसिमबाट ब्रह्म मरिचीलाई कला दिनुभयो अत्रिला अनसुईया अङ्गिरालाई श्रद्धा पुलस्तला हाबिरे भयो पुलहलाई गति कर्तुलाई क्रिया भृगुलाई ख्याति वशिष्ठलाई अरुन्धति अत्र वर्णलाई शान्ति यी सब दिनुभयो। अनि दिदी सकेपछि सबको मना पार हर्ष भयो भगवान प्रभुको प्रार्थना भयो अर मनन कृतन ध्यान निधिध्यास इत्यादि सारा भएको वर्णन विस्तार हजुरलाई मैले प्रस्तुत गरेँ। लौ त सुनका ऋषि प्रणाली, अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले गम्भीर वाणीमा अहिले आफ्नो माताका उपरमा प्रभुले दिनुभएको आश्वस्त र स्वगत नीतिगत कार्यक्रमको लागि निर्णय गर्नका लागि अब बाँकी अंश नौवटा दिदीहरू विवाह गरेर दिइसकेपछि दशौंका लागिमा स्वयं भगवान परमात्मा परमेश्वरले आफ्नै माता देवौतीलाई ज्ञान वर्धक विषयमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट भागवत महापुराणको।

महाराज परीक्षित इसलिए बताओ उनसे श्री भगवान को अवतार संबंधी वर्णन कपिल अवतार भयो अनि आपने आमा देवहूति लाई भगवान कपिल आज्ञा गरी बक्सु आमा बुबालाई जंगल जाने आदेश दिन। पिताजी जंगल सवारी हुनु भो, माता रुनु भो धुरु धुरु। सयौं वर्ष विमान में चढ़े आपको प्रेम भन्दा प्राण भन्दा प्यारो पति संग डुले खाको हिड़े चौरासी व्यंजन भोजन गरेको पति को काकोल्टा में सय वर्ष बिताको नौवटा छोरी र एउटा छोरो जन्माई सकेको त्यस्तो पतिलाई छोडेर आज पति चाहिँ जंगलमा जान परेको बालक पुत्र र नौवटा छोरी विवाह गरेर दिइसकेपछि एउटा बालक पुत्रलाई काखमा लिएर बस्नु पर्दा त्यहाँभन्दा पश्चाताप के भयो। तर पनि भगवान जगतको नारायण श्रीहरि यस किसिमबाट प्रादुर्भाव युक्त प्रभाज्ञा गर्नुहुन्छ। आमा अब तपाईँलाई जे सुन्ने इच्छा लाग्छ र जे जन्म सुन्नको लागि तपाईँ आशावादी हुनुहुन्छ त्यही म टक्र्याउँछु भन्नुभयो। भगवान अरू कुरा मलाई केही चाहिएको छैन, मेरो दया घोषा गरे दया भाव हुन्छ भनेदेखि प्रकृति र पुरुषको भेद जान्न चाहन्छु भन्नुभयो आमाले। लौ त प्रकृति र पुरुषको भेद जान्न चाहनुहुन्छ भनेदेखि आमा प्रकृति भनेको र पुरुष भनेको कसरी बुझ्नुहोस् भने जलको समीपमा बसेको वृक्ष जलभित्र चलेको देखिन्छ तर जलमा छाम्न जाँदाखेरिमा वृक्ष हुन सक्दैन, त्यो जल र वृक्ष धेरै टाढा रहन्छ। त्यस्तै प्रकृति पनि एक ठाउँमा हो कि पुरुषसँग जस्तो देखिन्छ तर पुरुष र प्रकृति धेरै अलग रहन्छन्। अब साङ्ख्य भनेको के हो आमा भनेर सोध्नुभएको थियो। आमाले जब बाबुलाई सोध्नुभयो भगवान्लाई साङ्ख्य माने जम्मा गर्नुहुन्छ माताश्री, योग माने जोड्नुहुन्छ। अनि जबसम्म साङ्ख्य योग भनेको के हो भनेदेखि जस्तै प्रकारले यो शरीरलाई मन मन्दिरको निर्माण गर्नुहोस्, मनभित्र मन्दिरको निर्माण गर्नुहोस्। मनभित्र मन्दिरको निर्माण गरिसकेपछि त्यहाँ शङ्ख र घण्ट बनाउनुहोस् शरीरलाई। मुख भनेको घण्ट बनाउनुहोस्, जिब्रो भनेको रालो, घाँटी भनेको शङ्ख, मुखरूपी घण्ट रूपुर प्रभु जीव भैले राला, हृदयको झारीमा पवन जल धारा भन्ने दुहा छ एउटा हिन्दीमा। मुखरूपी घण्ट जिब्रो रूपी रालो, त्यसभित्र बसेको भगवान परब्रह्म परमात्मालाई स्वागतको लागि यो मन मस्तिष्कबाट केवल मन मन्दिरबाट शङ्ख घण्ट रूपी आवाजले प्रभुको स्वागत गरिरहनुहोस्। मुखरूपी घण्ट भनेको जिब्रो रूपी रालो, प्रभुको नाम संकीर्तनको प्रभावबाट उद्धार हुन सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ। जबसम्म ज्ञान हुँदैन तबसम्मका लागि कर्म छोड्नु हुँदैन। कर्म यसै छोड भन्ला कसैले नछोड्नु होला, किनभनेदेखि कर्म गर्दा दुःखै हुन्छ। खेतीको ब्याडको निर्माणमा दुःखै हुन्छ तर त्यसलाई पछि जब ब्याडबाट जलमल गर्न दुःखै हुन्छ, त्यसको नल हुर्काउन दुःखै हुन्छ, फल प्राप्ति भइसकेपछि नल गोड्न आवश्यक हुँदैन, ढोड गोड्न आवश्यक हुँदैन, किनभने मकैको घोगा बुझिसकेपछि गहुँको बाला र धानको बाला बुझिसकेपछि ढोड गोड्ने आवश्यक र नल गोड्ने आवश्यक पर्दैन। त्यस्तै आत्मज्ञान प्राप्ति गरिसकेपछि कर्म गर्ने आवश्यक पर्दैन, स्रोत स्फूर्त छोडिदिएको हुन्छ। जबसम्मका लागि जब कर्मबाट फल प्राप्त हुँदैन तबसम्मका लागि कर्म गर्न छोड्न हुँदैन। यो कुरा चाहिँ राजा परीक्षितलाई सुखदेवले प्रमाण गराउनु भयो। त्यसै कारणबाट तत्व ज्ञान भइसकेपछि कर्म छोडे फरक पर्दैन। साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, तत्व ज्ञान पाएपछि सबै काम

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।